0: राजधानी स्वीट्स एंड रेस्टोरेंट के प्योर वेजिटेरियन लजीज खाने, जिसके स्वाद के सभी है दीवाने। फैमिली और फ्रेंड्स के साथ आकर खाइए या फिर केटरिंग करवाइए, मिठाइयाँ ऐसी की मजा आ जाए। मल्टीपल लोकेशन इन GTA। फॉर मोर इन्फॉर्मेशन विजिट rajdhanisweets.ca।
1: क्या आपकी विंडोज और डोर्स लीक कर रहे हैं या पुराने हो गए हैं, तो यही वक्त है कि उन्हें आप तब्दील करवाएं। राइट विंडो फोर्स आपके लिए मेड इन कनाडा एनर्जी स्टार विंडोज और डोर्स इंस्टॉल करते हैं। एनर्जी स्टार विंडोज और डोर से आपके बिजली का बिल अप टू 30% तक कम हो सकता है। स्पेशल ऑफर, विंडोज अभी इंस्टॉल करवाएं और पेमेंट एक साल के बाद कर दें, कुछ डाउन पेमेंट्स के साथ। याद आएगी, इजी इंस्टॉलमेंट्स में कीजिए, सम कंडीशंस में अप्लाई। मजीद मालूमात के लिए भी कॉल कर लें 416-206-3200। इट्स 416-206-3200।
2: जी हाँ, 416-206-3200 आपके नंबर है। जितना शदीद मौसम है यहाँ, विंडोज और डोर्स अगर आपके ठीक नहीं है, सर्दियों में सर्दी लगेगी, गर्मियों में गर्मी और साथ साथ बिजली का खर्चा भी। मेड इन कैनेडा और इंतहाई ज़बरदस्त किस्म के विंडोज जो हैं इंस्टॉल करते हैं राइट विंडो फोर्स। सुभानु जी हमारे साथ मौजूद हुआ करते हैं, मज़ीद डिटेल उन्हें से लेंगे। सुभानु जी, वेलकम यू इन वेरी पाकिस्तान टोरंटो।
3: थैंक यू, गुड इवनिंग बड़ी साहब,
2: बहुत शुक्रिया आपका। कितना सर्द मौसम है और गर्मी भी बाज बात पड़ती है तो कमाल की पड़ती है, तो विंडो की क्वालिटी बड़ी इंपॉर्टेंट है, तो कैसी होती है जो आप लोग इंस्टॉल करते हैं, उन विंडोज की क्वालिटी क्या है?
3: बाकी साहब, बहुत तरीके की विंडोज मिलती है मार्केट के अंदर, बट आपको एज अ कस्टमर कैसे आप पता लगाएंगे भाई विंडो वाकई सही है और वो लंबा चलेंगी और लंबा साथ देंगी? तो उसका सबसे बढ़िया तरीका है कि नेचुरल रिसोर्स कनाडा की वेबसाइट है, आप वहां जाएं, विंडो फोर्स टाइप करें और आपको पता चल जाएगा कि हम लोग सर्टिफाइड हैं एनर्जी स्टार विंडोज हैं जिसकी लाइफ टाइम वारंटी है।
2: जबरदस्त।
3: सो बटी साहब, बहुत सारी कंपनीज हैं जो ग्लास के ऊपर सिर्फ 10 साल की वारंटी देती है, फ्रेम्स पे 25 साल देती है।
2: अच्छा।
3: बट हम हर चीज के ऊपर लाइफ टाइम वारंटी देते हैं।
2: अच्छा, जबरदस्त
3: जी।
2: जनाब नंबर नोट कीजिए, 416-206-3200, 416-206-3200। अच्छा, एक तो आजकल जिस तरह की सिचुएशन है, फाइनेंशियल क्राइसिस में सभी लोग हैं, आपने भी स्पेशल ऑफर दी हुई है, कुछ डाउन पेमेंट दे दें उसके बाद इंस्टॉलमेंट्स बना लें, क्या फाइनेंसिंग का भी कोई है मुमकिन के फाइनेंस करवा सकें लोग?
3: बिल्कुल। तो आप ही के लिसनर हैं जिनका हमने अभी क्लोज करा है एक डील, जिसके अंदर बहुत ही आसान किस्तों में हमने उनकी विंडोज चेंज करी है। हम समझते हैं कि किसी के पास भी 10-15-20 हजार इमीडिएटली निकालने को नहीं होते हैं, सो उसका ख्याल करते हुए हमने एक स्कीम निकाली है जिसके अंदर आपको हार्डली 10-15% पेमेंट डाउन करनी है। फर्ज करिए आपके 10-12 हजार का बिल बनता है, तो आपने सिर्फ और सिर्फ 2,000 या 2,500 डॉलर शुरू में देने हैं, बाकी आप अगर चाहें तो 3-6 महीने बाद पे कर सकते हैं, या फिर डे वन से अगर आप पे करते हैं तो हार्डली भट्टी साहब 125-140 ऐसे किस्त बनती है महीने की आजकल जी, इंस्टॉलमेंट। और आप ये देखेंगे आजकल मोबाइल के प्लान जो है वही $60 महीने के हैं।
2: बिल्कुल सही,
3: राइट।
2: हाँ, और वो, तो अब, और वो सारी उम्र भरने पड़ते हैं, ये साल भरना पड़ेगा।
3: जी एग्जैक्टली। सो अगर आप ये भी देखिए कि उसके अंदर आपके सारे घर की विंडोज चेंज हो रही हैं।
2: ठीक।
3: सो ऐसा नहीं मैं कह रहा हूँ कि 125 आपने एक विंडो का देना, पूरे सारे घर की आपकी मंथली किस्त जो है वो 125 के करीब बनती है।
2: जनाब अभी कॉल करके इन्फॉर्मेशन ले लीजिए, कोट ले लीजिए, आके देखेंगे तमाम चीज आपको बता देंगे। 416-206-3200, 416-206-3200 आपके नंबर। अच्छा, वारंटी तो आपने बता दी, वारंटी लाइफ टाइम वारंटी है।
3: जी। और एक चीज मैं और ऐड करना चाहूंगा इस पर कि आप ये भी देखिए सर कि अब आगे आने वाले टाइम के अंदर जो रेट्स जो है वो हर चीज के ऊपर जा रहे हैं, तो अभी जो है हमारे पास जो रेट है वो पुराने अभी भी चल रहे हैं।
2: अच्छा।
3: अभी तक कोई नोटिफिकेशन हमारे पास आई नहीं है मई के महीने में, उम्मीद है हमें पूरी, क्योंकि हवा चल पड़ी है इस तरफ, क्योंकि पेट्रोकेमिकल भट्टी साहब हर चीज में यूज होता है, चाहे वो विंडोज हो, राइट। सो हमारी चीजों में भी पेट्रोकेमिकल का यूज है। डेफिनेटली जो आज 30-12 हजार की है, मैं आपको अगले साल नहीं कह रहा हूँ, मैं आने वाले 3 महीने में कह रहा हूँ वो 14 हजार की होनी तय है।
2: बिल्कुल सही है जनाब, कोई इन्फॉर्मेशन चाहिए हो आप इस मौके का फायदा उठा लें, इट्स राइट टाइम। आप 416-206-3200 पे रब्ता कर लीजिए। कुछ और ऐड करना चाहेंगे सुभान जी?
3: बस मैं ये कहना चाहूंगा सर कि जिन लोगों ने भी ये सर्दियां किसी तरह निकाली हैं और विंडो की हालत खस्ता है और अंदर बिल्कुल मोल्ड दिख रहा है, वेट ना करें। मोल्ड एक बहुत बड़ा रीजन है जिससे घर में बीमारियां फैलती हैं। तो अगर आपकी विंडोज पे कालक आ चुकी है या आपकी ग्लास के ऊपर कालापन आ चुका है या विंडो फॉग हो रही है ऊपर से नीचे, आपके घर के अंदर मॉइस्चर घुस चुका है, इवेंचुअली वो आपके ड्राई वॉल को भी खराब करेगा। बिजली के बिल तो आप बता ही चुके हैं सर।
2: वेरी राइट, अभी कॉल कर लीजिए 4162063200, 4162063200। थैंक यू वेरी मच, बहुत शुक्रिया, इंशाल्लाह अगले हफ्ते
3: आपसे मिलवाते
2: हैं। थैंक यू,
3: श्योर, थैंक यू। बट
2: नंबर नोट कीजिए, अभी कॉल कर लीजिए 4162063200, 4162063200। आपकी मंथली इंस्टॉलमेंट्स बना देंगे, आसानी से आप पे कर सकते हैं। चलिए जनाब, वक्त हो चला आपको न्यूज क्रिफ लिए चलने का। 24 घंटे मैंने शाहतरबली पाकिस्तान डॉट एफ एम पे सुन सकते हैं, हमारा टेलीविजन चैनल है टोरंटो 360 टीवी। रियल स्टेट के वाले से कोई सर्विस चाहिए टीम भट्टी से रब्ता कीजिए, कॉल तलहा 6472957861, 6472957861। लिए चलेंगे आपको न्यूज की तरफ, जो पेश करें जनाब जुबैरुद्दीन साहब।
4: You're listening to CMR FM 101.3।
1: न्यूज के लिए हमें ताबन दिया है अंजुम कुरैशी साहबा ने।
5: खुदा ना करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
1: न्यूज के निमताओं देते हैं आइकॉन इवेंट स्पेस, 6887 डिक्सी रोड मिसागा, डिक्सी डेरी के इंटरसेक्शन, 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 4374252500, इट्स 4374252500, आइकॉन इवेंट स्पेस। न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट, फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861, 6472957861।
6: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम, ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। अमरीकी सदर डोनाल्ड ट्रंप ने खबरदार किया है कि अगर ईरान जौहरी हथियार हासिल करने में कामयाब हो गया तो दुनिया खतरे में पड़ जाएगी, ना ही मशरक वस्ता महफूज रहेगा और ना ही इसराइल बच पाएगा। उनका कहना था कि अमेरिका ने ईरान को बुरी तरह शिकस्त दी है और अब ईरान मशीन गन लगी छोटी कश्तियों तक महदूद होकर रह गया है। उनका कहना था कि ईरानी बंदरगाहों की नाकाबंदी काम कर रही है और ईरान डील करना चाहता है। सदर डोनाल्ड ट्रंप ने दावा किया कि आबनाए हुरमुज दोबारा खोलने के हवाले से अमरीका जनूबी कोरिया और जापान से जबरदस्त मुआहदे कर रहा है। उधर पासदारान इनकलाब ने मुत्तहदा अरब अमारात पर होने वाले हालिया हमलों में अपने मुलव्विस होने की तर्दीद की है। एक बयान में कहा गया है कि ईरान अपनी किसी भी कार्रवाई की जिम्मेदारी कबूल करता है और ये कि मुत्तहदा अरब अमारात की जानिब से किसी भी जवाबी कार्रवाई का भरपूर जवाब दिया जाएगा। दूसरी जानिब मुत्तहदा अरब अमारात की वजारत दिफा ने आज भी कहा है कि वो ईरान की जानिब से दागे गए मिजाइलों और ड्रोन्स को रोकने के लिए काम कर रही है। पासदारा ने इनकलाब ने खबरदार किया है कि आबनाए हुरमुज से गुजरने वाले उन जहाज़ों के खिलाफ फैसला कुन कार्रवाई की जाएगी जो ईरान के तजवीज़ करदा रास्ते के अलावा दीगर रास्ते इस्तेमाल कर रहे हैं। उधर ईरानी खबर रसा इदारों के मुताबिक अमरीकी अफवाज ने जिन कश्तियों पर हमला किया वो पासदारा ने इनकलाब से वाबस्ता नहीं थी बल्कि आम शहरियों की कश्तियाँ थी जो सामान और मुसाफिरों को लेकर जा रही थी, जिन पर अमरीकी फौज के हमले में 5 शहरी जाँ बहक हो गए। उधर अमरीकी सेंट्रल कमांड का कहना है कि ईरानी बंदरगाहों की नाकाबंदी के जरिए अब तक 51 बहरी जहाजों का रास्ता तब्दील कराया जा चुका है। अमरीकी वजीर खारजा मार्को रूबियो का कहना है कि अमरीका की जानिब से ईरान के खिलाफ शुरू की गई जंग का जारहाना मरहला मुकम्मल हो चुका है और उन्होंने तेहरान को मुजाकरात की मेज पर वापस लौटने का मशवरा दिया। उनका कहना था कि जंगबंदी जारी है और जंगबंदी के दौरान अमरीकी फौजी कार्रवाई एक दिफाई कार्रवाई है। एक प्रेस ब्रीफिंग में उनका कहना था कि ईरानी हुकूमत ने आबनाए हुरमुज में फंसे हुए जहाजों को मरने के लिए छोड़ दिया है। मार्को रूबियो ने दावा किया कि मुख्तलिफ ममालिक ने अमरीका से अपने परचम बरदार कमर्शियल जहाजों को बाहिफाजत वहां से निकालने में मदद की दरख्वास्त की है। उनका कहना था कि अमरीका आबनाए हुरमुज के जरिए जहाजों की आमदरफ्त को यकीनी बनाकर दुनिया पर एहसान कर रहा है, ये उनके जहाज हैं जो फंसे हुए हैं, हमारे नहीं। امریکی وزیر جنگ پیٹ ہیگستھ نے کہا ہے کہ امریکہ لڑائی نہیں چاہتا، تاہم ایران کو معصوم ممالک اور ان کے سامان کی بین الاقوامی نقل و حرکت میں رکاوٹ ڈالنے کی اجازت نہیں دے سکتا۔ پیٹ ہیگستھ کا کہنا تھا کہ پیر کو دو امریکی تجارتی جہاز بحفاظت آبنائے ہرمز سے گزر چکے ہیں، جس سے ظاہر ہوتا ہے کہ راستہ صاف ہے اور ایران شرمندہ ہے۔ ادھر دنیا کی بڑی شپنگ کمپنی مرسک کا کہنا ہے کہ پیر کو اس کے ایک جہاز کو آبنائے ہرمز سے گزرنے کی اجازت سمندر میں ایک قطرے کی طرح ہے۔ اس کا کہنا تھا کہ باقی جہازوں کے لیے جو ابھی تک پھنسے ہوئے ہیں کچھ بھی تبدیل نہیں ہونے والا۔ ادھر ایرانی وزیر خارجہ عباس عراقچی نے کہا ہے کہ آبنائے ہرمز میں حالیہ کشیدگی اور واقعات نے یہ ثابت کر دیا ہے کہ کسی بھی سیاسی بحران کا حل فوجی طاقت کے ذریعے ممکن نہیں ہے۔ ان کا کہنا تھا کہ موجودہ صورتحال میں سفارتکاری ہی واحد راستہ ہے، جبکہ پاکستان کی کوششوں کے باعث ایران اور امریکہ کے درمیان بات چیت میں کچھ پیش رفت دیکھنے میں آ رہی ہے۔ ادھر ایرانی وزیر خارجہ عباس عراقچی آج چین کا دورہ کریں گے، جہاں وہ اپنے چینی ہم منصب سے دو طرفہ تعلقات پر تبادلہ خیال کریں گے۔ ادھر لبنان کی وزارت صحت کے مطابق پیر کے روز جنوبی لبنان پر اسرائیلی حملوں کے نتیجے میں کم از کم 17 افراد ہلاک ہو گئے، اور جمعرات سے اب تک ہلاک ہونے والوں کی مجموعی تعداد 110 ہو چکی ہے۔ سعودی عرب نے خطے کی موجودہ صورتحال میں فریقین سے تحمل کی اپیل کی ہے، جبکہ پاکستان کی ثالثی کی حمایت کا اعلان کیا ہے۔ سعودی عرب کے ولی عہد محمد بن سلمان نے متحدہ عرب امارات کے صدر سے ٹیلیفونک رابطہ کیا اور ایران کی جانب سے بلا جواز حملے کی مذمت کی۔ دوسری جانب وزیر اعظم شہباز شریف نے گزشتہ رات متحدہ عرب امارات میں ہونے والے میزائل اور ڈرون حملوں کی شدید الفاظ میں مذمت کی ہے۔ شہباز شریف کا کہنا تھا کہ پاکستان اس مشکل وقت میں متحدہ عرب امارات کی حکومت اور اماراتی بہن بھائیوں کے ساتھ مضبوطی سے کھڑا ہے۔ ادھر بھارتی ریاست مغربی بنگال میں انتخابی شکست کے بعد ممتا بینرجی نے وزیر اعلیٰ کے عہدے سے مستعفی ہونے سے انکار کر دیا۔ ان کا کہنا تھا کہ میں کرسی سے چمٹی نہیں ہوں، لیکن میں استعفی نہیں دوں گی کیونکہ میں ہاری نہیں ہوں۔ دوسری جانب مغربی بنگال میں انتخابی نتائج آنے کے بعد مختلف علاقوں میں ہنگامے پھوٹ پڑے۔ واضح ہے کہ مغربی بنگال میں بھارتیہ جنتا پارٹی کو بڑی برتری حاصل ہوئی ہے اور وہ 207 نشستیں جیت چکی ہے، جبکہ وزیر اعلیٰ ممتا بینرجی کی جماعت ترمنول کانگریس صرف 80 نشستیں حاصل کر سکی۔ عمران خان کی بہن علیمہ خان نے کہا ہے کہ عمران خان کا علاج شفا انٹرنیشنل ہسپتال میں کروایا جانا چاہیے اور یہ علاج فیملی کی موجودگی میں کروایا جائے۔ راولپنڈی میں اڈیالہ روڈ فیکٹری ناکے پر صحافیوں سے بات کرتے ہوئے انہوں نے کہا کہ عمران خان اور ان کی اہلیہ گزشتہ 7 ماہ سے قید تنہائی میں ہیں، جو تشویشناک صورتحال ہے۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں 10 سینٹ فی لیٹر اضافہ ہو جانے کا امکان ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں، اجازت دیجیے، اللہ حافظ۔
2: ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم خبریں آپ کے لیے زبردین صاحب پیش کر رہے تھے۔ ایرانی فوج نے یو اے ای پر حملے نہیں کیے، کسی بھی کاروائی کا بھرپور جواب دیا جائے گا، یہ پاسداران انقلاب کا کہنا ہے۔ سرکاری خبر رساں ادارہ ہے آئی آر آئی بی، ان کے مطابق پاسداران انقلاب نے متحدہ عرب امارات پر ہونے والے حالیہ حملوں میں اپنے ملوث ہونے کی تردید کی ہے۔ پاسداران انقلاب کے ایک ترجمان نے بیان کا حوالہ دیتے ہوئے کہا ہے کہ اسلامی جمہوریہ ایران کے مسلح فوج نے گزشتہ چند دنوں کے دوران متحدہ عرب امارات کے خلاف کسی بھی نوعیت کے میزائل یا ڈرون حملے نہیں کیے ہیں۔ ایران اپنی کسی بھی کارروائی کی ذمہ داری قبول کرتا ہے اور یہ کہ متحدہ عرب امارات کی جانب سے کسی بھی جوابی کارروائی کا بھرپور جواب دیا جائے گا۔ یہ بیان ایسے وقت میں آیا ہے جب یو اے ای کی وزارت دفاع نے منگل کے روز یعنی آج ہی صبح میں کہا تھا کہ ایران کی جانب سے داغے گئے میزائلوں اور ڈرونز کو روکنے کے لیے کام کر رہی ہے۔ یو اے ای کا کہنا ہے کہ گزشتہ روز بھی اس نے 15 ایرانی میزائل اور 4 ڈرونز کو ناکارہ بنایا ہے، اور اس کے علاوہ بی بی سی کو اس نے ویریفائی جو ہے اس میں اس کو کوٹ کیا گیا ہے کہ سوموار کے روز ایک حملے کے بعد متحدہ عرب امارات نے فجیرہ کی بندرگاہ پر لگنے والی آگ کی 2 ویڈیوز کا جائزہ لیا ہے۔ ایران کا کہنا ہے کہ حالیہ دنوں میں ہونے والے یا کسی دوسرے حملے کا وہ ذمہ دار نہیں، تو پھر کون حملے کر رہا ہے؟ یہ ایک بڑا عجیب سی صورتحال ہے۔ اگر اس میں فیک بہت سی چیزیں ہوتی ہیں، فیک جو ہیں ویڈیوز بھی آ جاتی ہیں، لیکن یو ای مسلسل اس بات پہ اصرار کر رہا ہے، اور اسرائیل کے ساتھ اس کا معاہدہ بھی ہے، انہوں نے ان کو ڈیفینس سسٹم بھی مہیا کیا ہے، اور اسرائیل کا یہ یقیناً دباؤ ہوگا یو اے پہ کہ وہ ایران پر جو ہے وہ جوابی اس کا کوئی جواب دے، لیکن ایسی صورتحال میں خطے میں صورتحال بہت زیادہ بگڑ سکتی ہے۔ اگر ایران نے ایسا نہیں کیا تو اس کی کلیریفیکیشن کے حوالے سے ان کو کچھ چیزیں جو ہیں وہ ثبوت کے طور پر ضرور پیش کرنی چاہیے تاکہ معاملہ جو ہے آگے نہ بڑھے. 416-593-0003 ریڈیو پاکستان ٹورنٹو سی ایم آر 101.3 ایف ایم میں آپ کو ہوسٹ دوست ارشد بٹی ہوں.
7: اپنے خوش کے لمحات کو یادگار بنائیں. آئیکاٹ ایونٹ سپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے تین خوبصورت اور شاندار ہالز ہیں جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں. تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں. ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ. بہت ہی کنوینئنٹ لوکیشن 6887 ڈکسی روڈ میں سساگا، ایمپل پارکنگ اور کلوز ٹو ہائی ویز. فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 437-425-2500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن. فار مور انفارمیشن کال 416-814-3600 کوئنز مینر ایونٹ سینٹر. کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو، لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنانشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنی سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل، انڈسٹریل، پرائیویٹ، یا آپ کو چاہیے اکویٹی لائن آف لون، پرسنل لون یا بزنس لون، 100% گارنٹیڈ اپروول. کال شیراز حسین 647-271-4147. لوگ تو مارٹگیج کا وعدہ کرتے ہیں لیکن ہم آپ سے کیا ہوا وعدہ پورا کرتے ہیں. کال شیراز حسین 647-271-4147. اب پرنٹنگ کروائیں سب سے بہترین ریٹس پر، صرف $229 میں حاصل کریں 2 رول اپ بینرز اور صرف $399 میں 10,000 ہاف پیج فلائرز. چاہیے برانڈنگ کا مکمل حل تو لے آئیں کسٹم ٹینٹ کنوپی صرف $899 میں، اور بزنس کی زبردست پروموشن کے لیے 10,000 ڈور ہینگر صرف $999 میں. موقع ہاتھ سے نہ جانے دیں، ابھی کال کریں 416-710-6777. اٹس 416-710-6777. SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Martimore. ہر قسم کی گاڑیوں کی جرنل اور الیکٹریکل ریپیئر کے لیے تشریف لائیے. آئل چینج، ٹائر چینج، لائٹ ریپیئر، بریکس، سسپینشن، مفلر سروس، انجن سروسز، اس کے علاوہ سیفٹی انسپیکشن، 3D لیزر الائنمنٹ کے ساتھ ساتھ نیو اور یوز ٹائر بھی اویلیبل ہیں. ڈرائیو تھرو مینٹیننس اور نماز کی سہولت بھی. میاں اشرف صاحب یا نبیل اشرف صاحب سے رابطہ کیجیے 416-466-8782. 416-466-8782. ٹورنٹو میں 23 سال سے 24/7 کھلنے والی واحد شاپ ایس ایس آر آٹو سروس، 921 پیپ ایونیو. ٹونائٹ کی دوسری لوکیشن 5165 ڈکسی روڈ، ڈکسی اور ایمکو کا انٹرسیکشن مسیساگا میں. 200 سے زائد لوگوں کی گنجائش، بڑی پارٹیز بھی آپ ارینج کر سکتے ہیں. باربیکیو آئٹمز، بہاری کباب، سیخ کباب، کڑاہی، بریانی، تازہ نان اور بے شمار ڈشز. ذائقہ وہی اور خوبصورت سیکنڈ لوکیشن. پارٹیز کی بکنگ یا معلومات کے لیے کال کیجیے 905-282-9868. باربیکیو ٹونائٹ کی سیکنڈ لوکیشن 5165 ڈکسی روڈ، ڈکسی اور ایمکو کا انٹرسیکشن مسیساگا میں. 905-282-9868.

0: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
1: कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो, लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए। शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं। इनकी इंतहाई प्रोफेशनल टीम अपनी सर्विसेज में एक्सपर्ट हैं। मॉर्गेज चाहे घर की हो या कमर्शियल, इंडस्ट्रियल, प्राइवेट, या आपको चाहिए इक्विटी लाइन ऑफ लोन, पर्सनल लोन या बिजनेस लोन, 100% गारंटीड अप्रूवल। कॉल शिराज हुसैन 6-4-7-2-7-1-4-1-4-7। लोग तो मॉर्गेज का वादा करते हैं, लेकिन हम आपसे किया हुआ वादा पूरा करते हैं। कॉल शिराज हुसैन 6-4-7-2-7-1-4-1-4-7।
2: कैनेडियन सोसाइटी ऑफ पीस एंड रिलीफ प्राउडली प्रेजेंट्स अली जफर फॉर स्पिरिचुअल सूफी एंड कवाली नाइट। Join us on Saturday, May 16th at the Paramount Fine Food Center. Tickets starting from just $29. Available now on Ticketmaster.ca. For sponsorship and info, please call
1: 416-904-2046 or 416-662-7861.
3: Lisa ki yaad nahi aayi tujhe, Jassi. Jassi ko chhodiye, kyunki Lisa's Cosmetics laaye hai Spring Warehouse Sale khas aapke liye. परफ्यूम, स्किन केयर, मेकअप, हेयर केयर, डिजाइनर सनग्लासेस, चॉकलेट्स और भी बहुत कुछ विद मेगा सेविंग्स अप टू 80% ऑफ। धुरंधर डील्स ऑन ऑल योर फेवरेट वर्ल्ड फेमस ब्रांड्स जैसे टॉम फोर्ड, वर्साचे, अरमानी, हजारो एंड मोर। आपको आना है 135 कॉमर्स वैली ड्राइव, ईस्ट मार्कम, हाईवे 404 और 407 के बेहद करीब एंड क्लोज टू 401। सेल चलेगी अप्रैल 18 से मई 10 तक, परफेक्ट फॉर मदर्स डे गिफ्टिंग। तो ज्यादा स्वैग एट कम प्राइस सिर्फ लीसाज वेयरहाउस सेल पर। विजिट lisascosmetics.com।
1: SSR ऑटो सर्विस 921 पेप एवेन्यू, साउथ ईस्ट कॉर्नर ऑफ पेप एंड मार्टिमोर। हर किस्म की गाड़ियों की जर्नल और इलेक्ट्रिकल रिपेयर के लिए तशरीफ लाइए। ऑयल चेंज, टायर चेंज, लाइट रिपेयर, ब्रेक, सस्पेंशन, मफलर सर्विस, इंजन सर्विसेज, इसके अलावा सेफ्टी इंस्पेक्शन, 3D लेजर अलाइनमेंट के साथ साथ न्यू और यूज्ड टायर्स भी अवेलेबल हैं। ड्राइव थ्रू मेंटेनेंस और नमाज की सहूलत भी। मियां अशरफ साहब या नबील अशरफ साहब से राब्ता कीजिए 416-466-8782, 416-466-8782। टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस 921 पे। Pride of Mississauga Barbecue Tonight Restaurant, 35 Dundas Street West, Highway 10 और Dundas के intersection Mississauga में। Barbecue का असली मजा Barbecue Tonight पर। चरगा, लाहौरी फिश, चपली कबाब, कड़ाही गोश्त, चिकन टिक्का मसाला, चिकन बिरयानी, सीख कबाब, रेशमी कबाब, चिकन बोटी, चिकन टिक्का, बिहारी कबाब, लैम्प चॉप्स, अफगानी टिक्का, नेहारी और बहुत कुछ। खूबसूरत कुशादा पैटियो Barbecue Tonight Restaurant, 905-268-0088, इट्स 905-268-0088, हाईवे 10 और डंडास के इंटरसेक्शन मिसिसागा। तैयार हो जाएं इस बकरीद पर सबसे बड़े मेले के लिए, इनाम घर ईद शॉपिंग फेस्टिवल 23, 24, 25 और 26 मई को दोपहर 12 से रात 12 बजे तक। ईद मेलों के लिए मशहूर कैपिटल बैंक्वेट हॉल मिसिसागा में शॉपिंग, खाने, फैमिली एंटरटेनमेंट और रोजाना स्पॉन्सर्स की जानिब से गोल्ड आइटम्स गिव अवे। रोजाना हजारों लोगों की आमद मुतवक्के। वेंडर्स के लिए सुनहरी मौका। फर्स्ट कम फर्स्ट सर्व बेसिस पे अर्ली बर्ड प्राइसिंग का फायदा उठाइए। फ्री एंट्री, फ्री पार्किंग। वेंडर्स और स्पॉन्सर्स अभी कॉल करें 416-710-6777, इट्स 416-710-6777।
4: सिर्फ मॉर्गेजेस, दैट्स राजीव तलवार द मॉर्गेज सुपरस्टार। मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार। मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स 905-819-1001, 905-819-1001, लाइसेंस नंबर 12374।
1: SSR Auto Repair, 3438 Shepherd Avenue East, Scarborough, Warden or Shepherd ka intersection. 24/7 Auto Repair, very close to Highway 401. Tamam major repair work karte hain, body shop, accidental repair, denting, painting, engine repair, oil change, tire change, brake pads and router, wheel alignment, battery and AC service. 24/7 towing service bhi available hai. SSR Auto Repair, call Nazir Chaudhary, Awais Chaudhary or Munir Hussain. 647-321-7444. It's 647-321-7444.
5: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
1: प्रोग्राम का ये हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
6: Radio Pakistan Toronto CMR 101.3 FM Studios mera take number 416-593-0003 is waqt main aapko Pakistan liye chalte hain Bilal Zaman sahab senior journalist hain aur sab maujood hote hain khush aamdeed kahenge Bilal sahab assalam alaikum اور سامعین کرام جن موضوعات پہ آج گفتگو کریں گے یو اے ای پر میزائل حملہ ایران کا کہنا ہے کہ ہم نے نہیں کیا ہے پاکستان کی کوششیں جاری ہیں اور پیش رفت بھی دیکھنے میں آ رہی ہے فیلڈ مارشل آصف منیر صاحب کو نوبل انعام کے لیے نامزد کیا ہے ایم کے ایم نے سندھ اسمبلی میں قرارداد جو پیش کی ہے اور بھارت کے پاکستان پر میزائل حملے کا ایک سال مکمل ہو گیا ہے اس حوالے سے اسلام آباد میں ایک تقریب ہوئی ہے اس پہ بات کریں گے کے پی کو نظر انداز کیا گیا ہے وزیر اعلیٰ کے پی نے وفاق کے خلاف کل چھوڑ ہڑتال کا جو ہے وہ اعلان کیا ہے بھارت پاکستان جنگ کا ایک سال مکمل ہونے کے دن یہ احتجاج رکھا گیا ہے تو کیا پی ٹی آئی اس حوالے سے کیا اس کے ذہن میں ہے اور پہلی بار آئی ٹی مردم شماری کرانے کا اصولی فیصلہ کیا گیا ہے اس حوالے سے بات کریں گے بلال صاحب پاکستانی کوششوں سے ایران اور امریکہ کے درمیان بات چیت میں پیش رفت دیکھنے میں آ رہی ہے عباس عراقچی صاحب نے بھی اس کا ذکر کیا ہے یو اے ای پر میزائل حملہ یا ڈرون حملہ نہیں کیا ایران کا یہ موقف ہے ایسے بینات کے تناظر میں ایران جنگ کو ختم تصور کیا جائے یا جاری سمجھا جائے کیونکہ آج ایک اور بیان تھا امریکی وزیر کا ان کا کہ جارحانہ عمل جو ہے وہ ایران میں اب ختم ہو چکا ہے
7: جی دیکھیں بیانات جو ہے نا مطلب کہ وہ تو بالکل اس قسم کے جو ہے نا وہ بیانات آ رہے ہیں ابھی ڈونلڈ ٹرمپ نے جو ہے نا وہ کہا ہے کہ ہم جاپان اور جنوبی کوریا کے ساتھ بھی جو ہے نا وہ
6: آپ نے
7: معاہدہ کر رہے ہیں جی جی کیونکہ وہ کچھ جنوبی کوریا کے اوپر بھی کچھ جو ہے نا وہ اٹیکس ہوئے ہیں اور اسی طریقے سے جو ہے نا وہ کہتے ہیں کہ جی آپ نے ہرمز جو ہے وہ عالمی گزرگاہ ہے اس کے اوپر جو ہے نا وہ ٹیکس وصول نہیں کرنے دیں گے یہ بھی امریکہ نے کہا ہے ایران نے جوہری ہتھیار حاصل کر لیے تو نہ اسرائیل بچے گا نہ مشرق وسطی بچے گا اور کیا کہتے ہیں اپنا ہرمز میں جو ہے نا وہ کیا کہتے ہیں جو نیا نقشہ ہے اس کا وہ ایران نے جو ہے نا وہ جاری کر دیا ہے وہ کہتے ہیں ہم ایک ایک انچ کا جو ہے نا وہ تحفظ کریں گے پھر جو ہیں اپنا ان کے سپیکر ہیں ایرانی پارلیمنٹ کے وہ کہتے ہیں کہ جی ابھی تو ہم نے جو ہے نا وہ سٹارٹ بھی نہیں کیا ابھی تو ہمارے پاس جو ہے نا وہ مطلب کہ ابھی تو کہتے ہیں آغاز ہے آگے آگے دیکھیے ہوتا ہے کیا تو جس قسم کے بیانات جو ہیں وہ دونوں طرف سے جو ہے نا وہ سامنے آ رہے ہیں اور ابھی وہ آپ نے دیکھا کہ ویسل کے اوپر اٹیک بھی ہوا ہے اور وہاں پہ جو دوبارہ آپ نے ہرمز کے اندر جو ہے نا وہ کشیدگی جو ہے نا وہاں پہ اور مزید بڑھ گئی ہے تو اندر کی تو بات یہ ہے جو ابھی مطلب یہ کہ بتایا کہ جی عباس عراقچی نے کہ جی مذاکرات جاری ہیں پیش رفت جو ہے نا وہ ہو رہی ہے تو سمجھ نہیں آتی کیسی پیش رفت ہے کہ جس کے بیک گراؤنڈ میں جو ہے نا وہ یہ سب کچھ بھی جو ہے نا وہ ہو رہا ہے کہ بیانات سے اور جو اعلانات ہیں اور جو بیان بازی ہے اس سے تو لگتا ہے کہ جو ہے نا وہ جنگ اب اور بھی جو ہے نا وہ شدت کے ساتھ جو ہے نا وہ ہوگی یا جو ہے نا وہ کہیں نہ کہیں کسی نہ کسی اینگل سے جو ہے نا وہ جنگ ابھی بھی جا رہی ہے لیکن بہرحال ایک سو کالڈ جو جنگ بندی ہے وہ جو ہے نا مطلب یہ کہ جاری ہے اور اس کے اوپر جو ہے نا وہ عمل بھی ہو رہا ہے اور ہم دیکھ رہے ہیں کہ اس طریقے سے جو ہے نا وہ اٹیک ایک دوسرے کے اوپر جو ہے نا وہ نہیں کیا جا رہا لیکن جو لفظی گولہ باری ہے وہ تو بھرپور طریقے سے جو ہے نا وہ دونوں طرف سے جاری ہے اور اس وقت جو میدان جنگ ہے وہ زمین نہیں بلکہ وہ پانی جو ہے نا وہ بنا ہوا ہے اور آبنۂ ہرمز جو ہے وہ اس کے اوپر جو ہے نا وہ جنگ جو ہے نا وہ جاری ہے تو میرے خیال سے وہی ایکسکیلیٹ کرتے کرتی اگر زمین تک پہنچتی ہے تو وہ پہنچ جائے گی ورنہ معاملہ جو ہے وہ نہ ایران جو ہے نا وہ سمجھنے کے لیے اور اس کو کھولنے کے لیے تیار ہے اور امریکہ بھی اپنی ضد کے اوپر جو ہے نا وہ برقرار ہے کہ بجائے اس کے کہ اس معاملے کو بھی فی الحال جس طرح ایران نے مشورہ دیا تھا کہ وقتی طور پہ جو ہے نا اس کو چھوڑ کے دوسرے معاملات کو جو ہے نا وہ دیکھ لیا جائے, وہ بھی اس کو کرنے کے لیے تیار نہیں ہے.
6: ویری رائٹ. اچھا, فیلڈ مارشل صاحب کو نوبل, آصف منیر صاحب کو نوبل انعام کے لیے نامزد کیا جائے, سندھ اسمبلی میں ایم کیو ایم کی جانب سے قرارداد جمع کروا دی گئی ہے. قرارداد میں کہا گیا ہے کہ امریکہ ایران امریکہ جنگ رکوانے میں فیلڈ مارشل کی کاوشیں جو ہیں قابل ستائش ہیں, اب تاکہ ان کو اس کے لیے نامزد کیا جائے. تو شاہ سے زیادہ شاہ کی وفاداری ایم کیو ایم, کیا اس سے میسج ملتا؟
7: جی دیکھیں, پہلی بات تو یہ ہے کہ ابھی جو ہے نا وہ جنگ ختم نہیں ہوئی, ابھی تو مذاکرات جو ہے نا وہ جاری ہیں اور ایسی کوئی امید جو ہے وہ نظر بھی نہیں آ رہی. ٹھیک ہے, کوششیں جو ہیں وہ جاری ہیں اور کوشش جو ہے نا وہ کی جا رہی ہے. کوشش کے اوپر جو ہے وہ اگر نوبل انعام کے لیے وہ سمجھتے ہیں کہ آصف منیر جو ہیں اور فیلڈ مارشل حقدار ہیں, تو ایک طرف جو ہے نا وہ تو یہ بالکل بتایا جا رہا ہے کہ کلیکٹیو ایفرٹ ہے, وزیر اعظم بھی اور جو دفتر خارجہ ہے وہ بھی بھرپور طریقے سے اس حقدار, وزیر اعظم اور سب جو ہے نا اس پروسیس کے اندر جو ہے نا وہ شامل ہیں. تو بہرحال مطلب یہ کہ ایک گرینڈ جسٹر جو ہے نا وہ اپنی جگہ پہ موجود ہے, اور میں سمجھتا ہوں کہ ہر چیز جو ہے نا اس کا کریڈٹ نہیں ہوتا. اگر آپ جو ہے نا مطلب کہ ڈونلڈ ٹرمپ کہتا تھا کہ جی میں نے 7 اور 8 جنگیں رکوائی ہیں تو مجھے نوبل انعام دیا جائے, اچھا نہیں ملا تو کہتا کہ جی میں آپ جو ہے نا وہ دنیا کی اینٹ سے اینٹ بجا دوں گا. تو بعض اوقات جو ہے نا وہ ایسی چیزوں کا جو ہے نا وہ الٹا ری ایکشن بھی ہوتا ہے. تو میں سمجھتا ہوں کہ جو کچھ چیزیں ہیں وہ آپ کرتے ہیں آؤٹ آف گڈ ول, اور اس کا صلہ جو ہے وہ آپ کو اللہ کی طرف سے ملتا ہے. تو ہم دعا کرتے ہیں کہ پاکستان جو یہ سیریس ایفرٹس کر رہا ہے پوری دنیا کے لیے, اور اگر اس کے نتیجے میں جنگ ختم ہوتی ہے اور امن قائم ہوتا ہے تو اس کا بھی صلہ جو ہے وہ پاکستان کو جو ہے نا وہ ایک اچھے اور بہتر انداز سے جو ہے نا وہ ملے گا. نوبل انعام جو ہے وہ اس کے لیے کوئی زیادہ بڑی چیز جو ہے نا وہ نہیں.
6: اچھا, بھارت کے پاکستان پر میزائل حملے کا ایک سال مکمل ہوا ہے, اسلام آباد میں مارکا حق سے متعلق کتاب سچ کی جنگ کی تقریب رونمائی ہوئی ہے. کیا بھارت نے اپنی ہار تسلیم کر لی ہے, ابھی موقع کی تلاش میں ہیں اور آپریشن سندور جاری ہے, بند ہو گیا؟ میں خیال ادھر سے تو شاید ایسا میسج ہے کہ ابھی بھی جاری.
7: ہاں, میسج ادھر سے تھا بالکل, اور یہ شروع میں جب مئی کا مہینہ جو ہے نا وہ گزرا تھا تو اس کے بعد کچھ مہینے پاکستان نے بڑے مشکل دیکھے ہیں جہاں پہ یہ, لیکن یہ کہ پاکستان کی جو ایک آپ کہہ لیں کہ اپنی جو دفاعی صلاحیت ہے وہ صرف جو ہے نا وہ جنگ کے میدان تک محدود نہیں ہے. ہماری جو سیکرٹ سروس ہے, ہماری جو فوج کے ادارے ہیں, انہوں نے اپنا کام جو ہے وہ بھرپور طریقے سے انجام دیا اور دشمن کو ہر فرنٹ کے اوپر جو ہے وہ انہوں نے شکست دی. بھارت نے بالکل جو ہے نا وہ کلیم کیا تھا کہ اب ہم پراکسیز کو جو ہے نا وہ استعمال کریں گے, اب ہم جو ہے نا پاکستان کے جو ویسٹرن جو بارڈرز ہیں ان کو ہم جو ہے نا وہ ہیٹ اپ کریں گے, لیکن الحمدللہ دونوں طرف سے ہی جو ہے نا وہ ناکامی تھی. اور بہت جلد جو ہے وہ جتنے بھی پلانز تھے, جتنے بھی نیٹ ورکس تھے, ان کو نہ صرف پکڑا گیا, ان کو بے نقاب کیا گیا, ایجنٹس کو پکڑا گیا اور ان کو بھی جو ہے نا وہ دنیا کے سامنے جو ہے نا وہ رکھا گیا, بے نقاب کیا گیا. تو منہ کی کھانی پڑی ہر طرف سے جو ہے نا وہ بھارت کو, اور اس کے بعد جو ہے نا وہ جسے کہتے ہیں نا کہ جو چراغ ہے وہ بجھ گیا, تو وہ جو انہوں نے جو ہے نا وہ سندور کا جو انہوں نے ایک کوشش کی تھی کہ اس کو جو ہے نا وہ مانگ کے اندر جو ہے نا اسے جا کے رکھا جائے, وہ خواب جو ہے وہ ان کا پورا نہیں ہو سکا. اور ابھی ہم نے دیکھا ہے کہ جب سے ایران اور جو جنگ ہے اس کی, کیونکہ کہیں نہ کہیں دیکھیں بھارت کے پیچھے بھی جو ہے نا وہ اسرائیل کا ایک ہاتھ جو ہے وہ نظر آ رہا تھا, تو جب سے یہ والا معاملہ ہے کہ ادھر جو ہے نا وہ زیادہ توجہ جو ہے وہ لبنان کی طرف اور ایران کی طرف جو ہے نا وہ ہوئی ہے, تو ادھر سے بھی معاملہ جو ہے وہ کافی حد تک جو ہے نا وہ کم ہوئے ہیں. اب دیکھتے ہیں کتنی دیر تک جو ہے نا یہ معاملہ ایسے رہتا ہے.
6: اچھا, خیبر پختونخوا کو نظر انداز کرنے کا الزام ہے, وزیر اعلی جو ہیں کے پی, انہوں نے وفاق کے خلاف قلم چھوڑ ہڑتال کا اعلان کیا ہے. این ایف سی بجلی اور گیس کی فراہمی سمیت اہم شعبوں میں صوبے کے ساتھ ناانصافی کی جا رہی ہے. سہیل افریدی صاحب کا یہ کہنا ہے, یہ معاملہ تو کئی سال سے چل رہا ہے لیکن ابھی جو ہے ابھی ایک سال جب مکمل ہوا ہے اس پاک بھارت جنگ کا, اسی دن احتجاج رکھنا, تو کیا اس کا میسج کیا ہے, پی ٹی آئی کیا کہنا چاہ رہی ہے اس موقع پہ؟
7: جی دیکھیں, ہم نے پچھلے سال بھی ایسے ہی ہوا تھا, لیکن پچھلے سال بھی عمران خان صاحب نے اس کو موخر کر دیا تھا, تب بھی انہیں دنوں کے اندر یہ اسی طریقے سے جو ہے نا, کیونکہ یہ 9 مئی کا بھی ساتھ معاملہ جو ہے وہ جڑا ہوا ہوتا ہے اور یہ بھی مئی کا مہینہ تھا, تو پی ٹی آئی جو ہے وہ ہر سال ہی جو ہے نا مطلب یہ کہ اس کو وہ کرنے کی کوشش کرتی ہے. تو یہ تو بھی پچھلا مہینہ بھی گزرا ہے, اس سے پچھلے مہینہ بھی گزرا ہے, یہی شکوے شکایات تھے. آپ بالکل مطلب یہ کہ صوبے کا حق جو ہے وہ لیں اور اس کے لیے احتجاج کریں, یہ بھی آپ کا رائٹ ہے, लेकिन टाइमिंग जो है वो बड़ी इंपॉर्टेंट होती है। बाजू का जो है वो इस्लामाबाद के अंदर आपको पता है कि डेलीगेशन वगैरह आ रहे होते हैं। लास्ट टाइम जो 12-13 तारीख थी उसके अंदर जब ये मुजाकरात का मामला इस्लामाबाद के अंदर जारी था तब भी पीटीआई जो है ना वो तैयारी पकड़ रही थी। अब ये बीच में जो है वो 2-3 हफ्ते की विंडो थी, इसके अंदर आपने कुछ भी जो है ना वो करने की कोशिश नहीं की, तो ये आप क्यों जो है ना वो ऐसी किसी तारीख का जो है ना वो इंतजार करते रहते हैं कि जब, और ये इससे फर्क जो है ना वो किसी को इतना नहीं पड़ता, खुद आपके कॉज को जो है ना वो ज्यादा फर्क पड़ता है। तो जब आपका कॉज ठीक है, सही है, आप राइट के ऊपर हैं और आप अपना एहतजाज जो है ना वो रिकॉर्ड करवाना चाहते हैं, तो क्यों ऐसी तारीखों को जो है ना वो आप इस्तेमाल करके खुद उसको जो है ना वो कॉन्ट्रोवर्शियल जो है ना वो कर देते हैं।
6: अभी जो आज अलीमा खान साहब ने जो अपील की थी, आए मेंबरान पार्लियामेंट वगैरह या नहीं आए वहाँ पे?
7: जी वो उसके ऊपर यही ज्यादा इतलात है कि बजाय जितने मेंबर पार्लियामेंट देखें पीटीआई के इस वक्त तकरीबन जो है ना वो 400 के करीब 300-400 के करीब है।
6: अच्छा, वो दोनों मेंबर पार्लियामेंट एमपीपीज और एमएलए, ठीक है बिल्कुल।
7: हाँ जी, तो क्या कहते हैं अपना उनको और चले साबिक भी अगर हम जो है ना वो मिला लें सबको मिला के जो है ना काफी बड़ी तादाद जो है ना वो बनती है, तो वहां पे जो है ना वो जो कारकुन थे वो इससे ज्यादा तादाद के अंदर थे। तो जो क्या कहते हैं अपना जो अपील की थी वो तो उनके लिए की थी कि ये जो मेंबर पार्लियामेंट हैं ये खान साहब की वजह से बने हैं और इनको वहां पे जो है ना वो आने के लिए जो है ना वो कहा गया था, लेकिन कोई खास जो है ना पीटीआई के जो
6: नहीं थे, ठीक
7: है। अच्छा सर, वो वहां पे
6: नहीं। मुल्क में पहली आईटी मर्दमशुमारी करवाने का असूली फैसला किया गया है, नौजवानों की डिजिटल महारतों को जामे डेटा जमा किया जाएगा, वजारत आईटी ने इसका दावा किया है, तो क्या इसका फायदा होगा या जबानी जमा खर्च है? क्या वाकई गवर्नमेंट आईटी के हवाले से कोशिश कर रही है कुछ इसमें इंकलाब लाने की कोशिश कर रही
7: है? जी देखें अभी वो हमने खबर को डिस्कस भी किया था कि वो पाकिस्तानी निजात बच्चा है जिसने अपनी एआई की कंपनी जो है वो जॉइंट वेंचर के साथ खोली थी और उसको जो है ना वो अब $60 बिलियन के अंदर जो है उसको टेक ओवर किया जा रहा है। बहुत बड़ी खबर थी टेक इंडस्ट्री के अंदर ये, और बड़ी देर मतलब उसके ऊपर गुफ्तगू होती रही। बहरहाल आईटी के अंदर जो है पोटेंशियल जो है पूरी दुनिया के अंदर मौजूद है और पाकिस्तान के अंदर भी बहुत सारे ब्रिलियंट माइंड्स जो हैं वो मौजूद हैं और इनको ग्रूम करने की इनको यही जो है ना वो चीज, यही बच्चे जब बाहर जाके बाहर की यूनिवर्सिटियों से पढ़ते हैं और वहां पे आप देखेंगे किस तरह के रिजल्ट्स जो है ना वो प्रोड्यूस करते हैं, तो यही ग्राउंड अगर इनको यहाँ पे जो है ना वो अवेलेबल हो बच्चों को। लेकिन अनफॉर्चुनेटली ये जो हमारा आईटी डिपार्टमेंट है या जो हमारे मिनिस्ट्री ऑफ आईटी है इनको ये भी देखना चाहिए कि जो बच्चे फिर इस तरह एक्सेल करते हैं ना उनकी बेस शुरू से बनाई जाती है, तो हमारे यहाँ पे जो है ना वो आईटी की बेस बनाने के लिए हमारे यहाँ पे अभी तक तालीमी निजाम को उस तरह खोला नहीं गया कि हम बच्चों को कैटेगराइज कर सकें कि कौन से बच्चे आर्ट्स में अच्छे हैं, कौन से साइंस में अच्छे हैं, कौन से आईटी के अंदर और कंप्यूटर्स के अंदर जो है ना वो इंटरेस्टेड हैं, तो उस बच्चे को उस कैटेगरी के मुताबिक शुरू से ही जो है वो उसकी तरबियत वो की जाए। हमारे यहाँ पे 60-70% पेरेंट्स का आज भी माइंडसेट यही है कि बच्चा इंजीनियर और डॉक्टर ही बनेगा तो दुनिया में एक्सेल कर सकता है।
6: ऑलराइट, चलिए आप कॉल्स लेंगे आपकी स्टूडियोज में, रابطे के नंबर 416-593-0003 5666 आप ऑन एयर हैं जी, बात कीजिए। 5666 लास्ट 4 डिजिट्स 5666।
8: अस्सलाम वालेकुम भट्टी साहब।
6: जी वालेकुम सलाम
8: भट्टी साहब, पहले तो सबको मुबारकबाद पेश करते हैं, नई 9 मई अपना 10 मई की एक जंग हमने जीती 9 मई के दुश्मन से,
6: ठीक है,
8: और एक 10 मई को हमने, मैं समझता हूँ सब आवाम ने मिलके पूरे पाकिस्तान ने एक होकर ये जंग जीती थी उस दिन।
6: अच्छा,
8: 10 दिन पहले तक अगर पतलूना उतारी जा रही थी किसी ने सोशल मीडिया पे सब पाकिस्तानी एक हो गए थे। दूसरी चीज देखिए आईटी में जहाँ तक बात है पाकिस्तान वाहिद मुल्क है जहाँ पर यूथ हमारी ज्यादा है रेशो में, हमें इतना बड़ा एसेट है ये हमारा कि हमें चाहिए हम एक होकर इस एसेट से फायदा उठाएं, पाकिस्तान को फायदा पहुंचाएं और इंशाल्लाह ताला पाकिस्तान इंशाल्लाह ताला इमर्ज करेगा बड़ी अच्छी ताकत बन के इंशाल्लाह।
6: ऑलराइट, थैंक यू, बहुत शुक्रिया। 6536 सर, आप बात करेंगे? 6536 6536। अच्छा चलिए आप सुन रहे हैं 7997 सर, आप ऑनर है, बात कीजिए। 7997
9: कैसे हैं आप?
6: जी शुक्रिया सर, थैंक यू
9: जनाब। ये आप जो ये जो बात की जा रही है ना ईरान और अमेरिका की जंग बंदी की, ठीक है, ये जंग बंद नहीं होगी, इसकी बहुत सारे वजूहात है।
6: ओके,
9: अगर ईरान पैक होता है तो ईरान में गवर्नमेंट खत्म हो जाएगी।
6: ओके,
9: ठीक है। अमेरिका का जो है अब मसला ये है कि एक बंदा है बदमाश है पूरे मोहल्ले का, अब उसको छोटी मोटी फैटी लग गई है तो अगर वो बैठ के घर चला जाए अपने तो उसकी बदमाशी तो खत्म है, ठीक है। लेकिन एक बात याद रख ले, हम कितने भी पाकिस्तानी ईरान के फेवर में हो, हमें ईरान को ये समझाना चाहिए कि भाई आप ये गुजरगाह को बंद नहीं कर सकते, ये आपके लिए नहीं है, ये हमेशा से ऐसी खुली थी और ऐसी खुली रहेगी।
6: ठीक।
9: और अगर अमेरिकन ने कोई एग्रीमेंट किया तो पाकिस्तान को भी उस पर खड़े हो जाना चाहिए, इस डिसीजन को मानना नहीं चाहिए।
6: ठीक।
9: क्योंकि इसके पैसे पाकिस्तानी सब भरेंगे।
6: ठीक है।
9: और हमें मिडल ईस्ट के जो अरब कंट्रीज है, मजहबी तौर भी है, हम अरब के साथ है, हम अरब को ज्यादा रिस्पेक्ट देते हैं, ईरान को भी देते हैं, लेकिन हमारी पहली प्रायोरिटी ये है अपने पेट में छुरा ना मारे। और दूसरा पीटीआई की बात जो कर रहे थे आप, देखे ना जो नादा वो होता है ना दोस्त, वो दाना दुश्मन से ज्यादा खतरनाक होता है। पीटीआई के पास कोई लोग है ही नहीं जो मूवमेंट चलाए, कभी बहनों को ले आते हैं, कभी क्या है।
6: ठीक है।
9: और हमारी गवर्नमेंट को चाहिए, फौजी गवर्नमेंट को, क्योंकि सब कुछ फौज के हाथ में, फौज जिम्मेदार है इसकी, अच्छा हो जाएगा तो बड़ी शाबाशी है फौज को, हम देंगे शाबाशी, सब देंगे पाकिस्तान, लेकिन बुरा होगा तो ये जिम्मेदारी इन पे है।
6: चलिए। All right, sir, thank you. 5415, sir, आप ऑन है। 5415.
10: अस्सलाम वालेकुम व रहमतुल्लाह।
6: जी वालेकुम सलाम सर।
10: जनाब पट्टी साहब की हालत
6: जी जी थे? जी जी बिल्कुल।
10: अच्छा पट्टी साहब गल ले वे कि देखो इस सो कॉल्ड जंग बंदी नहीं, पाकिस्तान दी वजह तू जिस दिन दी पाकिस्तान ने काम शुरू किया था, शहबाज शरीफ का पहला ट्वीट आया थी, उस वे जंग की की हालत सी ते अज जंग की हालत है। इधर उधर दी गल्लां दा मैनू नहीं पता। अज दी दिन दी अज दी तारीख तक दोवे फरीक पाकिस्तान नू सारस मान रहे ने। और लोगों का कोई ख्वाब हो सकता है, ख्याल हो सकता है कि पाकिस्तान की कोई गल को नहीं, पाकिस्तान को मानता नहीं, वो कौन करेगा, लेकिन आई दी तारीख तक पट्टी साहब दोनों मुल्क के बयान ने कि अभी पाकिस्तान की सालसी नू ही मानने, होर नहीं किसी की सालसी नू नहीं मानते।
6: ठीक
10: एक गल।
6: ठीक है जी।
10: दूसरी गल पट्टी साहब गल ये कि जिथों तक तुसां जिक्र किया इमरान खान साहब की कॉल का,
6: नहीं कॉल दा तो खैर वैसे जिक्र होया सी, मतलब वो तो मैं जैसे पूछ रहा सी की होया। जी जी
10: जी। ओ बलार भाई सानू दसणगे ओरे विच लीमा बाजी ने आख्या सी कि सिर्फ मेंबरां ने पार्लीमेंट नु आख्या गया, वर्कर नु नहीं आख्या गया। ते ए कॉल कामयाब है कि नाकाम है?
6: नहीं, वो दस दिता उन्होंने कि लोग नहीं आए ज्यादा, वर्कर ज्यादा सी ओदे दारां तो,
10: मतलब है कि ओदे दारां ने इमरान खान नु
6: दूसरी
10: गल पट्टी साहब गल और छोटी जी गल करांगा।
6: जी जी।
10: पट्टी साहब चाहे जमीन हो समान हो समुंदर दियां तहवां आउण, तुसां वेख्या अगले दिन भी पाकिस्तान ने इंडिया दा जहाज नूं रेस्क्यू कीता।
6: ठीक
10: ठीक है। पाकिस्तान उस खिते दा पट्टी साहब आज दी तारीख है सब तो वड्डा प्लेयर है, और जेड़ा संदूर शंदूर है ना वो पट्टी साहब किधरे उड़ गया है, किधरे कोई संदूर नजर नहीं आउंदा, और इंशाल्लाह पाकिस्तान दा परचम जेड़ा पट्टी साहब इंजे ही लहराएगा और इंजे ही पाकिस्तान अपनी शानो शौकत दे सब दुनिया
6: दे। थैंक यू सर, बहुत शुक्रिया। 8156 सर आप ऑन है ना? 8156 आप ऑन है? बात जी जी बात करें। जी जी
11: देखिए जी, केपी के कोई 8000 मेगावाट बिजली प्रोड्यूस करता है, पन बिजली
6: जी
11: हुकूमत 2 रुपए पर यूनिट उनसे खरीदती है और उसी सूबे को वापस 50 रुपए पर यूनिट बेच देती है, और उनका रॉयल्टी का कुछ 3000 अरब रुपया एक जमाने से जमा है, एक पैसा भी नहीं।
6: सही।
11: गैस भी वो 400 MMSCM प्रोड्यूस करता है, 200 उनकी जरूरत है, 200 नेशनल ग्रिड में डाल देता है, उसके भी एक पैसा नहीं प्रोड्यूस किया।
6: सही।
11: तीसरी चीज आ जाए क्रूड ऑयल, जितनी पाकिस्तान में क्रूड ऑयल की प्रोडक्शन है 48% वो केपीके से प्रोड्यूस होता है, उनकी डिमांड है कि वहाँ एक रिफाइनरी लगा दें, लाखों में लोगों को रोजगार मिलेगा। वो भी जनाब ऐसे में इकबाल कहते हैं कि हम पंजाब में रिफाइनरी लगाएंगे, वो ऑयल ट्रकों में भर भर के पंजाब लेके जाते हैं।
6: तो ये पंजाब सिंध और बलूचिस्तान वाले कुछ नहीं करते, उनके पास कुछ भी नहीं है,
11: क्या चीज
6: मतलब वो कोई चीज, कोई प्रोडक्शन नहीं, कोई गैस, कोई बिजली, कोई चीज वो कुछ नहीं करते, तीनों सूबे सिर्फ केपी करता सूबा।
11: हाँ जी, ऑयल 48% کہہ دیا نا میں نے, پنجاب میں کیا پیدا ہوتا ہے, نہ گیس پیدا ہوتی ہے نہ آئل پیدا, گیہوں پیدا ہوتا ہے. اور ہاں سندھ سب سے زیادہ آج کل گیس پیدا کرتا ہے, بلوچستان میں سوئی فیلڈ, میں نے بھی 3 سال جو ہے نا سوئی فیلڈ میں کام کیا.
6: چلے ٹھیک ہو گیا سر, ٹھیک ہو گیا سر, تھینک یو سر جی. 5794 سر آپ آن لے رہے ہیں,
12: 5794
6: السلام جی. وہ بھی کرتے ہیں زیادہ کے پی میں ہوتا تو ہے, ہاں مطلب ڈفرینٹ چیزیں ہوتی ہیں ہر صوبے کا اپنا ایک حصہ, سندھ میں بلوچستان میں گیس نکلتی ہے
12: تو اس طرح باتیں نہیں کرنی چاہیے, سب پاکستان کے ساتھ ہے. تو بات یہ ہے کہ اب یہ بات تو طے شدہ ہے کہ بھائی ممبرز, بٹی صاحب پہلے بھی بتایا تھا, ایم این اے جو بھی ہیں وہاں صاحب کی یا ان کے چیئرمین کی یا علیما کی کوئی بات نہیں سنتے. وہ کہتے ہیں بھائی ہم فوج کے ساتھ لڑائی نہیں کر سکتے, اب مار کھا کھا کے یا جو مرضی کہہ لیں, ہم میں وہ دم ہم نہیں رہا. بھائی اس بات کو چھوڑو, اپنی غلطی تسلیم کر لو اور چلو آگے پیچھے. کون ایم این اے شپ بٹی صاحب چھوڑتا ہے جو ایم این اے بنا ہوا ہے, پتہ نہیں کل کو 2-2 کروڑ دے کے پھر ٹکٹ لینی ہے, تو پھر بہتر ہے بھائی 5 سال تو پورے کرو نا اپنے پیسے, دیکھی جائے گی بعد میں
6: جی.
12: تو باقی یہ ایران اور امریکہ, بٹی صاحب یہ بڑھ کے تو بہت زیادہ مار رہے ہیں لیکن افیکٹ تو گیس پہ ہی پڑ رہا ہے نا. اب یہاں کینیڈا میں بھی آج 10 سینٹ اوپر چلی جانی ہے, اور ان کی جو پریڈکشن تھی کہ $2 ہو جائے گی تو آج $2 ہو رہی ہے جی, تو یہ پاکستانی 400 روپے میں بن جاتی ہے. تو اب دیکھیں 200-400 پورا بن گیا پاکستانی. اب پاکستان میں تو میں پھر بھی کہتا ہوں یار, کوئی آپ کو میٹرو اورنج ٹرین یا مقصد موٹر سائیکل الاؤنس, چلو کسی کو مل رہا ہوگا کسی کو نہیں مل رہا ہوگا, مسئلہ رجسٹریشن کا ہے. بٹی صاحب بات یہی ہے نا, وہاں پہ موٹر سائیکل میں نے خریدا ہوا ہے, بچے میرے چلا رہے ہیں, تو بھائی ان کو کون دے گا؟ تو یہ معاملات ہیں, تو اس لیے ہمیں چاہیے کہ دیکھیں یہ جو بھی مقصد قرارداد بھی پیش کی ہے وہ بھی آپ والی بات ہے کہ یہ اس طرح نہیں ہوتا کہ اس طرح منہ اٹھا کے جس کے مرضی. بھائی پورا ملک یا تو وزیر اعظم یا قومی اسمبلی میں آئے قرارداد تو پھر تو ہم مان لیتے ہیں, لیکن یہ ہے کہ چلیں اللہ تعالیٰ ہدایت دے سب کو, ہم کو سب کو ملک کے لیے ایک نہ ہو جائے, اللہ تعالیٰ سب کے لیے بہتری فرمائے.
6: تھینک یو سر, تھینک یو. 6141 سر آپ آنے رہے ہیں, 6141 6141 لاسٹ 4 ڈیجٹس 6141 سر آپ آنے رہے ہیں, بات کیجیے.
13: السلام علیکم بٹی صاحب.
6: جی وعلیکم السلام.
13: بٹی صاحب ایسا ہے کہ دیکھیں قائد اعظم رحمت اللہ علیہ نے یہ بات کہی ہے کہ صوبائیت کو چھوڑ دیں, اور ہم لوگ تو کبھی ایسا نہیں کہتے کہ جتنی پاکستان میں پنجاب میں الیکٹریسٹی یوز ہوتی ہے اتنی تو کے پی کے میں چوری ہو جاتی ہے. لیکن ہم اس لیے بات نہیں کرتے کہ ہم یہ بات کرنا نہیں چاہتے صوبائیت کی, ہم پاکستان کی بات کرنا چاہتے ہیں اور محبت اور دوستی کی بات کرنا چاہتے ہیں. 9 مئی اور 10 مئی میں ایک دن کا فرق ہے بٹی صاحب, یہ کہیں وہ ڈیٹے تو سیٹ نہیں کر رہے تھے.
6: لیکن جہاں پہ ویسے جو جنریٹ ہوتی تھوڑا سا وہاں, تو حق یہ ہے کہ وہاں زیادہ دینی چاہیے جہاں سے جنریٹ ہو رہی, ایزی بھی ہے شاید وہاں دینا چیزیں. وہاں
13: بٹی صاحب دیکھیں پاکستان میں ہر جگہ پہ اب الیکٹریسٹی بہت جنریٹ ہو رہی ہے سولر سے, اور گورنمنٹ کو بیچی جا رہی ہے اور گورنمنٹ واپسی مہنگی بیچتی ہے, لیکن پھر وہ چوری ادھر گورنمنٹ شہباز شریف کی جیب سے تو نہیں نا آ سکتی. بہت شکریہ.
6: 6910 سر آپ آنے رہے ہیں, 6910
14: 6910
6: جی سر.
14: ہاں بٹی صاحب تین چار باتیں ہیں. مین چیز یہ کہ جنگ بند ہوئی, اگر نہیں ہوئی ہوتی تو یو اے ای, سعودی عرب, بحرین, کویت یہ سب جتنے پریشان ہوئے ہیں پہلی دفعہ, حالانکہ جنگ ہو رہی تھی ایران امریکہ کے, لیکن سب سے زیادہ نقصان جو ہوا ہے وہ یو اے ای کا ہوا ہے, چاہے وہ انویسٹمنٹ کے حوالے سے ہو. اور تو شکر ہے کہ چلے حج کی وجہ سے شاید انہوں نے تھوڑا سا اس چیز کا خیال کیا پاکستان کے ایفرٹس کی, ورنہ یہ جنگ جو ہے وہ چاہے چھوٹی ہوتی بڑی ہوتی وہ نقصان پورے ریجن کی تھی بلکہ پوری دنیا کی تھی. اب آ جائیے اسی سے ریلیٹڈ کہ این ٹی ایم نے جو ہے وہ فیلڈ مارشل کو نامینیٹ کرنے کی کوشش کی ہے, تو بیسکلی وہ اپنے گورنر لانا چاہ رہے ہیں کیونکہ گورنر ہٹ گیا, کیونکہ شرط الباغ تو بالکل رائٹ ہینڈ تھے اسٹیبلشمنٹ نے ان کو بٹھایا تھا. اب آ جائیے گوگل پہ میں نے سرچ کیا تھا, تو سب سے زیادہ جس پارٹی نے کے پی کے میں جھوٹ بولا ہے نا وہ کسی صوبے نہیں بولا تھا,
6: ٹھیک سر تھینک یو بہت شکریہ 5722 سر مختصر بات کیجیے گا ٹائم بہت کم ہے 5722 خالد صاحب 5722
15: ٹھیک ہے تھینک یو ویری مچ بڑی صاحب میں بس مختصر بات کروں گا بات ہو رہی ہے کہ عمران خان کو لوگ کیوں نہیں آتے اور ریا کیوں نہیں آتی میں یہ سمجھتا ہوں کہ عمران خان جو ہے وہ ریاست پاکستان سے زیادہ یعنی کسی کے پرسنل سے زیادہ اسرائیلی مفادات کی قید میں ہے کیونکہ جب اپنے ڈونلڈ ٹرمپ صاحب اقتدار میں آئے تو لوگ کہہ رہے تھے کہ جی وہاں سے کال پنڈی ایک کال آئے گی اور یہ بندہ رہا ہو جائے گا لیکن وہ کال نہیں آئی
6: چلے اس لیے ہو گئے چلے ٹھیک ہے تھینک یو سر وقت کم ہو گیا میں معذرت کرتا ہوں 0449-002-6-6492 آپ کی کال نہیں لے پاؤں گا کیونکہ ٹائم بالکل کم ہے بلال صاحب تھینک یو ویری مچ سر بہت شکریہ کل آپ سے بات کرتے ہیں سر تھینک یو اور آپ کا بہت بہت شکریہ سامع کرام آپ سے اجازت چاہیں گے دعا میں رکھیے گا یاد حوصلہ نہیں ہارنا بل حوصلہ بھی کھارنے کی چیز ان آلویز فالو یو ہارٹ کیونکہ سب اچھے کی آواز بشرط زندگی انشاءاللہ ہماری اپنی ملاقات اب کل شام 7 بجے اسٹوڈیو انجینئر مریم میزبان ارشد بھٹی کو دیجیے اجازت اللہ حافظ اور سپرد مولانا

0: लाठी यानी तुम्हारे दाहने हाथ में है उसे डाल दो कि जो कुछ उन्होंने बनाया है उसको निगल जाएगी। जो कुछ उन्होंने बनाया है ये तो जादूगरों के हथकंडे हैं और जादूगर जहां जाए फलाह नहीं पाएगा।
1: فَأُلْقِيَ السَّحَرَةُ سُجَّدًا قَالُوا آمَنَّا بِرَبِّ هَارُونَ وَمُوسَى
0: القصہ یوں ہی ہوا تو جادوگر سجدے میں گر پڑے اور کہنے لگے کہ ہم موسیٰ اور ہارون کے پروردگار پر ایمان لائے۔

0: राजधानी स्वीट्स एंड रेस्टोरेंट के प्योर वेजिटेरियन लजीज खाने जिसके स्वाद के सभी है दीवाने। फैमिली और फ्रेंड्स के साथ आकर खाइए या फिर केटरिंग करवाइए। मिठाइयाँ ऐसी की मजा आ जाए। मल्टीपल लोकेशन इन GTA। फॉर मोर इन्फॉर्मेशन विजिट rajdhanisweets.ca।
1: क्या आपकी विंडोज और डोर्स लीक कर रहे हैं या पुराने हो गए हैं, तो यही वक्त है कि उन्हें आप तब्दील करवाएं। राइट विंडो फोर्स आपके लिए मेड इन कनाडा एनर्जी स्टार विंडोज और डोर्स इंस्टॉल करते हैं। एनर्जी स्टार विंडोज और डोर्स से आपके बिजली का बिल अप टू 30% तक कम हो सकता है। स्पेशल ऑफर, विंडोज अभी इंस्टॉल करवाएं और पेमेंट एक साल के बाद कर दें कुछ डाउन पेमेंट्स के साथ। याद आएगी, इजी इंस्टॉलमेंट्स में कीजिए, सम कंडीशंस में अप्लाई। मजीद मालूमात के लिए भी कॉल कर लें 416-206-3200। It's 416-206-3200।
2: जी हाँ, 416-206-3200 आपते का नंबर है। जितना शदीद मौसम है यहाँ, विंडोज़ और डोर्स अगर आपके ठीक नहीं है, सर्दियों में सर्दी लगेगी, गर्मियों में गर्मी और साथ साथ बिजली का खर्चा भी। मेड इन कैनेडा और इंतहाई ज़बरदस्त किस्म के विंडोज़ जो हैं इंस्टॉल करते हैं राइट विंडो फोर्स। सुभानु जी हमारे साथ मौजूद हुआ करते हैं, मज़ीद डिटेल उन्हें से लेंगे। सुभानु जी, वेलकम यू इन वेरी पाकिस्तान टोरंटो।
3: थैंक यू, गुड इवनिंग बड़ी साहब।
2: बहुत शुक्रिया आपका। कितना सर्द मौसम है और गर्मी भी बाज़ पड़ती है तो कमाल की पड़ती है, तो विंडो की क्वालिटी बड़ी इम्पोर्टेंट है, तो कैसी होती है जो आप लोग इंस्टॉल करते हैं, उन विंडोज की क्वालिटी क्या है?
3: बाकी साहब, बहुत तरीके की विंडोज मिलती है मार्केट के अंदर, बट आपको एज अ कस्टमर कैसे आप पता लगाएंगे भाई विंडो वाकई सही है और वो लंबा चलेंगी और लंबा साथ देंगी? तो उसका सबसे बढ़िया तरीका है कि नेचुरल रिसोर्स कनाडा की वेबसाइट है, आप वहां जाएं, विंडो फोर्स टाइप करें और आपको पता चल जाएगा कि हम लोग सर्टिफाइड हैं एनर्जी स्टार विंडोज हैं जिसकी लाइफ टाइम वारंटी है।
2: जबरदस्त।
3: सो बटी साहब, बहुत सारी कंपनीज हैं जो ग्लास के ऊपर सिर्फ 10 साल की वारंटी देती है, फ्रेम्स पे 25 साल देती है।
2: अच्छा।
3: बट हम हर चीज के ऊपर लाइफ टाइम वारंटी देते हैं।
2: अच्छा, जबरदस्त
3: जी।
2: जनाब नंबर नोट कीजिए, 416-206-3200, 416-206-3200। अच्छा, एक तो आजकल जिस तरह की सिचुएशन है, फाइनेंशियल क्राइसिस में सभी लोग हैं, आपने भी स्पेशल ऑफर दी हुई है, कुछ डाउन पेमेंट दे दें उसके बाद इंस्टॉलमेंट्स बना लें, क्या फाइनेंसिंग का भी कोई है मुमकिन के फाइनेंस करवा सकें लोग?
3: बिल्कुल। तो आप ही के लिसनर हैं जिनका हमने अभी क्लोज करा है एक डील, जिसके अंदर बहुत ही आसान किस्तों में हमने उनकी विंडोज चेंज करी है। हम समझते हैं कि किसी के पास भी 10-15-20 हजार इमीडिएटली निकालने को नहीं होते हैं, सो उसका ख्याल करते हुए हमने एक स्कीम निकाली है जिसके अंदर आपको हार्डली 10-15% पेमेंट डाउन करनी है। फर्ज करिए आपके 10-12 हजार का बिल बनता है, तो आपने सिर्फ और सिर्फ $2,000-2,500 शुरू में देने हैं, बाकी आप अगर चाहें तो 3-6 महीने बाद पे कर सकते हैं, या फिर डे वन से अगर आप पे करते हैं तो हार्डली भट्टी साहब 125-140 ऐसे किस्त बनती है महीने की आजकल जी, इंस्टॉलमेंट। और आप ये देखेंगे आजकल मोबाइल के प्लान जो है वही $60-60 महीने के हैं।
2: बिल्कुल सही,
3: राइट।
2: हाँ, और वो, तो अब, और वो सारी उम्र भरने पड़ते हैं, ये साल भरना पड़ेगा।
3: जी एग्जैक्टली। सो अगर आप ये भी देखिए कि उसके अंदर आपके सारे घर की विंडोज चेंज हो रही है,
2: ठीक।
3: सो ऐसा नहीं, मैं कह रहा हूँ कि 125 आपने एक विंडो का देना, पूरे सारे घर की आपकी मंथली किस्त जो है वो 125 के करीब बनती है।
2: जनाब अभी कॉल करके इन्फॉर्मेशन ले लीजिए, कोट ले लीजिए, आके देखेंगे तमाम चीज आपको बता देंगे। 416-206-3200 आपके नंबर। अच्छा, वारंटी तो आपने बता दी, वारंटी लाइफ टाइम वारंटी है।
3: जी। और एक चीज मैं और ऐड करना चाहूंगा इस बार कि आप ये भी देखिए सर कि अब आगे आने वाले टाइम के अंदर जो रेट्स जो है वो हर चीज के ऊपर जा रहे हैं, तो अभी जो है हमारे पास जो रेट है वो पुराने अभी भी चल रहे हैं।
2: अच्छा।
3: अभी तक कोई नोटिफिकेशन हमारे पास आई नहीं है मई के महीने में, उम्मीद है हमें पूरी, क्योंकि हवा चल पड़ी है इस तरफ, क्योंकि पेट्रोकेमिकल भट्टी साहब हर चीज में यूज होता है, चाहे वो विंडोज हो, राइट। सो हमारी चीजों में भी पेट्रोकेमिकल का यूज है डेफिनेटली। जो आज चीज 12,000 की है, मैं आपको अगले साल नहीं कह रहा हूँ, मैं आने वाले 3 महीने में कह रहा हूँ, वो 14,000 की होनी तय है।
2: बिल्कुल सही है जनाब, कोई इन्फॉर्मेशन चाहिए हो आप इस मौके का फायदा उठा लें, इट्स राइट टाइम। आप 416-206-3200 पे रब्ता कर लीजिए। कुछ और ऐड करना चाहेंगे इस मानो जी?
3: बस मैं ये कहना चाहूंगा सर कि जिन लोगों ने भी ये सर्दियां किसी तरह निकाली हैं और विंडो की हालत खस्ता है और अंदर बिल्कुल मोल्ड दिख रहा है, वेट ना करें। मोल्ड एक बहुत बड़ा रीजन है जिससे घर में बीमारियां फैलती हैं। तो अगर आपकी विंडोज पे कालक आ चुकी है या आपकी ग्लास के ऊपर कालापन आ चुका है या विंडो फॉग हो रही है ऊपर से नीचे, आपके घर के अंदर मॉइस्चर घुस चुका है, इवेंचुअली वो आपके ड्राईवॉल को भी खराब करेगा। बिजली के बिल तो आप बता ही चुके हैं सर।
2: वेरी राइट, अभी कॉल कर लीजिए 416-206-3200, 416-206-3200। थैंक यू वेरी मच, बहुत शुक्रिया, अगले हफ्ते
3: थैंक यू।
2: थैंक यू,
3: श्योर, थैंक यू।
2: नंबर नोट कीजिए, अभी कॉल कर लीजिए 416-206-3200, 416-206-3200। आपकी मंथली इंस्टॉलमेंट्स बना देंगे, आसानी से आप पे कर सकते हैं। चलिए जनाब, वक्त हो चला आपको न्यूज क्रिप लिए चलने का। 24 घंटे मान्य शाह पाकिस्तान डॉट एफ एम पे सुन सकते हैं, हमारा टेलीविजन चल है टोरंटो 360 टीवी। रियल एस्टेट के वाले से कोई सर्विस चाहिए टीम भट्टी से रब्ता कीजिए, कॉल तल 647-295-7861, 647-295-7861। लिए चलेंगे आपको न्यूज की तरफ, जो पेश करें जनाब जुबैर उद्दीन साहब।
4: Listening to CMR FM 101.3।
1: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहबा ने।
5: खुदा ना करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूं, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
1: न्यूज के हम तावन देते हैं आइकॉन इवेंट स्पेस, 6887 डिक्सी रोड मिसागा, डिक्सी डेरी के इंटरसेक्शन, 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 437-425-2500, इट्स 437-425-2500, आइकॉन इवेंट स्पेस। न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट, फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861, 647-295-7861।
6: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम, ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। अमरीकी सदर डोनाल्ड ट्रंप ने खबरदार किया है कि अगर ईरान जौहरी हथियार हासिल करने में कामयाब हो गया तो दुनिया खतरे में पड़ जाएगी, ना ही मशरक वस्ता महफूज रहेगा और ना ही इसराइल बच पाएगा। उनका कहना था कि अमेरिका ने ईरान को बुरी तरह शिकस्त दी है और अब ईरान मशीन गन लगी छोटी कश्तियों तक महदूद होकर रह गया है। उनका कहना था कि ईरानी बंदरगाहों की नाकाबंदी काम कर रही है और ईरान डील करना चाहता है। सदर डोनाल्ड ट्रंप ने दावा किया कि आबनाए हुरमुज दोबारा खोलने के हवाले से अमरीका जनूबी कोरिया और जापान से जबरदस्त मुआहदे कर रहा है। उधर पासदारान इंकलाब ने मुत्तहदा अरब अमारात पर होने वाले हालिया हमलों में अपने मुलव्वस होने की तर्दीद की है। एक बयान में कहा गया है कि ईरान अपनी किसी भी कार्रवाई की जिम्मेदारी कबूल करता है और ये कि मुत्तहदा अरब अमारात की जानिब से किसी भी जवाबी कार्रवाई का भरपूर जवाब दिया जाएगा। दूसरी जानिब मुत्तहदा अरब अमारात की वजारत दिफा ने आज भी कहा है कि वो ईरान की जानिब से दागे गए मिजाइलों और ड्रोन्स को रोकने के लिए काम कर रही है। पासदारा ने इंकलाब ने खबरदार किया है कि आबनाए हुरमुज से गुजरने वाले उन जहाजों के खिलाफ फैसला कुन कार्रवाई की जाएगी जो ईरान के तजवीज करदा रास्ते के अलावा दीगर रास्ते इस्तेमाल कर रहे हैं। उधर ईरानी खबरसा इदारों के मुताबिक अमरीकी अफवाज ने जिन कश्तियों पर हमला किया वो पासदारा ने इंकलाब से वाबस्ता नहीं थी बल्कि आम शहरियों की कश्तियाँ थी जो सामान और मुसाफिरों को लेकर जा रही थी, जिन पर अमरीकी फौज के हमले में 5 शहरी जाँ बहक हो गए। उधर अमरीकी सेंट्रल कमांड का कहना है कि ईरानी बंदरगाहों की नाकाबंदी के जरिए अब तक 51 बहरी जहाजों का रास्ता तब्दील कराया जा चुका है। अमरीकी वजीर खारजा मार्को रूबियो का कहना है कि अमरीका की जानिब से ईरान के खिलाफ शुरू की गई जंग का जारहाना मरहला मुकम्मल हो चुका है और उन्होंने तेहरान को मुजाकरात की मेज पर वापस लौटने का मशवरा दिया। उनका कहना था कि जंगबंदी जारी है और जंगबंदी के दौरान अमरीकी फौजी कार्रवाई एक दिफाई कार्रवाई है। एक प्रेस ब्रीफिंग में उनका कहना था कि ईरानी हुकूमत ने आबनाए हुरमुज में फंसे हुए जहाजों को मरने के लिए छोड़ दिया है। मार्को रूबियो ने दावा किया कि मुख्तलिफ ममालिक ने अमरीका से अपने परचम बरदार कमर्शल जहाजों को बाहिफाजत वहां से निकालने में मदद की दरख्वास्त की है। उनका कहना था कि अमरीका आबनाए हुरमुज के जरिए जहाजों की आमदरफ्त को यकीनी बनाकर दुनिया पर एहसान कर रहा है, ये उनके जहाज हैं जो फंसे हुए हैं, हमारे नहीं। امریکی وزیر جنگ پیٹ ہیگسٹ نے کہا ہے کہ امریکہ لڑائی نہیں چاہتا، تاہم ایران کو معصوم ممالک اور ان کے سامان کی بین الاقوامی نقل و حرکت میں رکاوٹ ڈالنے کی اجازت نہیں دے سکتا۔ پیٹ ہیگسٹ کا کہنا تھا کہ پیر کو دو امریکی تجارتی جہاز بحفاظت آبنائے ہرمز سے گزر چکے ہیں، جس سے ظاہر ہوتا ہے کہ راستہ صاف ہے اور ایران شرمندہ ہے۔ ادھر دنیا کی بڑی شپنگ کمپنی مرسک کا کہنا ہے کہ پیر کو اس کے ایک جہاز کو آبنائے ہرمز سے گزرنے کی اجازت سمندر میں ایک قطرے کی طرح ہے۔ اس کا کہنا تھا کہ باقی جہازوں کے لیے جو ابھی تک پھنسے ہوئے ہیں کچھ بھی تبدیل نہیں ہونے والا۔ ادھر ایرانی وزیر خارجہ عباس عراقچی نے کہا ہے کہ آبنائے ہرمز میں حالیہ کشیدگی اور واقعات نے یہ ثابت کر دیا ہے کہ کسی بھی سیاسی بحران کا حل فوجی طاقت کے ذریعے ممکن نہیں ہے۔ ان کا کہنا تھا کہ موجودہ صورتحال میں سفارتکاری ہی واحد راستہ ہے، جبکہ پاکستان کی کوششوں کے باعث ایران اور امریکہ کے درمیان بات چیت میں کچھ پیش رفت دیکھنے میں آ رہی ہے۔ ادھر ایرانی وزیر خارجہ عباس عراقچی آج چین کا دورہ کریں گے، جہاں وہ اپنے چینی ہم منصب سے دو طرفہ تعلقات پر تبادلہ خیال کریں گے۔ ادھر لبنان کی وزارت صحت کے مطابق پیر کے روز جنوبی لبنان پر اسرائیلی حملوں کے نتیجے میں کم از کم 17 افراد ہلاک ہو گئے، اور جمعرات سے اب تک ہلاک ہونے والوں کی مجموعی تعداد 110 ہو چکی ہے۔ سعودی عرب نے خطے کی موجودہ صورتحال میں فریقین سے تحمل کی اپیل کی ہے، جبکہ پاکستان کی ثالثی کی حمایت کا اعلان کیا ہے۔ سعودی عرب کے ولی عہد محمد بن سلمان نے متحدہ عرب امارات کے صدر سے ٹیلیفونک رابطہ کیا اور ایران کی جانب سے بلا جواز حملے کی مذمت کی۔ دوسری جانب وزیر اعظم شہباز شریف نے گزشتہ رات متحدہ عرب امارات میں ہونے والے میزائل اور ڈرون حملوں کی شدید الفاظ میں مذمت کی ہے۔ شہباز شریف کا کہنا تھا کہ پاکستان اس مشکل وقت میں متحدہ عرب امارات کی حکومت اور اماراتی بہن بھائیوں کے ساتھ مضبوطی سے کھڑا ہے۔ ادھر بھارتی ریاست مغربی بنگال میں انتخابی شکست کے بعد ممتا بینرجی نے وزیر اعلیٰ کے عہدے سے مستعفی ہونے سے انکار کر دیا۔ ان کا کہنا تھا کہ میں کرسی سے چمٹی نہیں ہوں، لیکن میں استعفی نہیں دوں گی کیونکہ میں ہاری نہیں ہوں۔ دوسری جانب مغربی بنگال میں انتخابی نتائج آنے کے بعد مختلف علاقوں میں ہنگامے پھوٹ پڑے۔ واضح ہے کہ مغربی بنگال میں بھارتیہ جنتا پارٹی کو بڑی برتری حاصل ہوئی ہے اور وہ 207 نشستیں جیت چکی ہے، جبکہ وزیر اعلیٰ ممتا بینرجی کی جماعت ترمنول کانگریس صرف 80 نشستیں حاصل کر سکی۔ عمران خان کی بہن علیما خان نے کہا ہے کہ عمران خان کا علاج شفا انٹرنیشنل ہسپتال میں کروایا جانا چاہیے اور یہ علاج فیملی کی موجودگی میں کروایا جائے۔ راولپنڈی میں اڈیالہ روڈ فیکٹری ناکے پر صحافیوں سے بات کرتے ہوئے انہوں نے کہا کہ عمران خان اور ان کی اہلیہ گزشتہ 7 ماہ سے قید تنہائی میں ہیں، جو تشویشناک صورتحال ہے۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں 10 سینٹ فی لیٹر اضافہ ہو جانے کا امکان ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں، اجازت دیجیے، اللہ حافظ۔
2: ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم خبریں آپ کے لیے زبیر الدین صاحب پیش کر رہے تھے۔ ایرانی فوج نے یو اے ای پر حملے نہیں کیے، کسی بھی کاروائی کا بھرپور جواب دیا جائے گا، یہ پاسداران انقلاب کا کہنا ہے۔ سرکاری خبر رساں ادارہ ہے آئی آر آئی بی، ان کے مطابق پاسداران انقلاب نے متحدہ عرب امارات پر ہونے والے حالی حملوں میں اپنے ملوث ہونے کی تردید کی ہے۔ پاسداران انقلاب کے ایک ترجمان نے بیان کا حوالہ دیتے ہوئے کہا ہے کہ اسلامی جمہوریہ ایران کے مسلح فوج نے گزشتہ چند دنوں کے دوران متحدہ عرب امارات کے خلاف کسی بھی نوعیت کے میزائل یا ڈرون حملے نہیں کیے ہیں۔ ایران اپنی کسی بھی کاروائی کی ذمہ داری قبول کرتا ہے اور یہ کہ متحدہ عرب امارات کی جانب سے کسی بھی جوابی کاروائی کا بھرپور جواب دیا جائے گا۔ یہ بیان ایسے وقت میں آیا ہے جب یو اے ای کی وزارت دفاع نے منگل کے روز یعنی آج ہی صبح میں کہا تھا کہ وہ ایران کی جانب سے داغے میزائلوں اور ڈرونز کو روکنے کے لیے کام کر رہی ہے۔ یو اے ای کا کہنا ہے کہ گزشتہ روز بھی اس نے 15 ایرانی میزائل اور 4 ڈرونز کو ناکارہ بنایا ہے، اور اس کے علاوہ بی بی سی کو اس نے ویریفائی جو ہے اس میں اس کو کوٹ کیا گیا ہے کہ سوموار کے روز ایک حملے کے بعد متحدہ عرب امارات نے فجیرہ کی بندرگاہ پر لگنے والی آگ کی 2 ویڈیوز کا جائزہ لیا ہے۔ ایران کا کہنا ہے کہ حالیہ دنوں میں ہونے والے یا کسی دوسرے حملے کا وہ ذمہ دار نہیں، تو پھر کون حملے کر رہا ہے؟ یہ ایک بڑا عجیب سی صورتحال ہے۔ اگر اس میں فیک بہت سی چیزیں ہوتی ہیں، فیک جو ہیں ویڈیوز بھی آ جاتی ہیں، لیکن یو ای مسلسل اس بات پہ اصرار کر رہا ہے، اور اسرائیل کے ساتھ اس کا معاہدہ بھی ہے، انہوں نے ان کو ڈیفینس سسٹم بھی مہیا کیا ہے، اور اسرائیل اور کا یہ یقیناً دباؤ ہوگا یو اے پہ کہ وہ ایران پر جو ہے وہ جوابی اس کا کوئی جواب دے، لیکن ایسی صورتحال میں خطے میں صورتحال بہت زیادہ بگڑ سکتی ہے۔ اگر ایران نے ایسا نہیں کیا تو اس کی کلیریفیکیشن کے حوالے سے ان کو کچھ چیزیں جو ہیں وہ ثبوت کے طور پر ضرور پیش کرنی چاہیے تاکہ معاملہ جو ہے آگے نہ بڑھے. 4165930003 ریڈیو پاکستان ٹورنٹو سی ایم آر 101.3 ایف ایم میں آپ کو ہوسٹ اور دوست ارشد بٹی ہوں.
7: اپنے خوشی کے لمحات کو یادگار بنائیں. آئیکاٹ ایونٹ سپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے تین خوبصورت اور شاندار ہالز ہیں جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں. تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں. ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ. بہت ہی کنوینئنٹ لوکیشن 6887 ڈکسی روڈ میں سساگا، ایمپل پارکنگ اور کلوز ٹو ہائی ویز. فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 4374252500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن. فار مور انفارمیشن کال 4168143600 کوئنز مینر ایونٹ سینٹر. کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو، لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنینشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنی سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل، انڈسٹریل، پرائیویٹ، یا آپ کو چاہیے اکویٹی لائن آف لون، پرسنل لون یا بزنس لون، 100% گارنٹیڈ اپروول. کال شیراز حسین 6472714147. لوگ تو مارٹگیج کا وعدہ کرتے ہیں لیکن ہم آپ سے کیا ہوا وعدہ پورا کرتے ہیں. کال شیراز حسین 6472714147. اب پرنٹنگ کروائیں سب سے بہترین ریٹس پر. صرف $229 میں حاصل کریں 2 رول اپ بینرز اور صرف $399 میں 10,000 ہاف پیج فلائرز. چاہیے برانڈنگ کا مکمل حل تو لے آئیں کسٹم ٹینٹ کنوپی صرف $899 میں، اور بزنس کی زبردست پروموشن کے لیے 10,000 ڈور ہینگر صرف $999 میں. موقع ہاتھ سے نہ جانے دیں، ابھی کال کریں 4167106777. اٹس 4167106777. SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Martimore. ہر قسم کی گاڑیوں کی جرنل اور الیکٹریکل ریپیئر کے لیے تشریف لائیے. آئل چینج، ٹائر چینج، لائٹ ریپیئر، بریکس، سسپینشن، مفلر سروس، انجن سروسز، اس کے علاوہ سیفٹی انسپیکشن، 3D لیزر الائنمنٹ کے ساتھ ساتھ نیو اور یوز ٹائرز بھی اویلیبل ہیں. ڈرائیو تھرو مینٹیننس اور نماز کی سہولت بھی. میاں اشرف صاحب یا نبیل اشرف صاحب سے رابطہ کیجیے 4164668782. 4164668782. ٹورنٹو میں 23 سال سے 24/7 کھلنے والی واحد شاپ ایس ایس آر آٹو سروس، 921 پے پیون. باربیکیو ٹونائٹ کی دوسری لوکیشن 5165 ڈکسی روڈ، ڈکسی اور ایمکو کا انٹرسیکشن مسیساگا میں. 200 سے زائد لوگوں کی گنجائش، بڑی پارٹیز بھی آپ ارینج کر سکتے ہیں. باربیکیو آئٹمز، بہاری کباب، سیخ کباب، کڑاہی، بریانی، تازہ نان اور بے شمار ڈشز. ذائقہ وہی اور خوبصورت سیکنڈ لوکیشن. پارٹیز کی بکنگ یا معلومات کے لیے کال کیجیے 9052829868. باربیکیو ٹونائٹ کی سیکنڈ لوکیشن 5165 ڈکسی روڈ، ڈکسی اور ایمکو کا انٹرسیکشن مسیساگا میں. 9052829868.

0: राजधानी स्वीट्स एंड रेस्टोरेंट के प्योर वेजिटेरियन लजीज खाने जिसके स्वाद के सभी है दीवाने। फैमिली और फ्रेंड्स के साथ आकर खाइए या फिर केटरिंग करवाइए, मिठाइयाँ ऐसी की मजा आ जाए। मल्टीपल लोकेशन इन GTA। फॉर मोर इन्फॉर्मेशन विजिट rajdhaniswits.ca।
1: क्या आपकी विंडोज और डोर्स लीक कर रहे हैं या पुराने हो गए हैं, तो यही वक्त है कि उन्हें आप तब्दील करवाएं। राइट विंडो फोर्स आपके लिए मेड इन कनाडा एनर्जी स्टार विंडोज और डोर्स इंस्टॉल करते हैं। एनर्जी स्टार विंडोज और डोर्स से आपके बिजली का बिल अप टू 30% तक कम हो सकता है। स्पेशल ऑफर, विंडोज अभी इंस्टॉल करवाएं और पेमेंट एक साल के बाद कर दें कुछ डाउन पेमेंट्स के साथ, या अदायगी इजी इंस्टॉलमेंट्स में कीजिए। सम कंडीशंस में अप्लाई। मजीद मालूमात के लिए भी कॉल कर लें 416-206-3200। It's 416-206-3200।
2: जी हाँ, 416-206-3200 आपते का नंबर है। जितना शदीद मौसम है यहाँ, विंडोज़ और डोर्स अगर आपके ठीक नहीं हैं, सर्दियों में सर्दी लगेगी, गर्मियों में गर्मी और साथ साथ बिजली का खर्चा भी। मेड इन कैनेडा और इंतहाई ज़बरदस्त किस्म के विंडोज़ जो हैं इंस्टॉल करते हैं राइट विंडो फोर्स। सुभानु जी हमारे साथ मौजूद हुआ करते हैं, मज़ीद डिटेल उन्हें से लेंगे। सुभानु जी, वेलकम यू इन वेरी पाकिस्तान टोरंटो।
3: थैंक यू, गुड इवनिंग बड़ी साहब।
2: बहुत शुक्रिया आपका। कितना सर्द मौसम है और गर्मी भी बाज़ बात पड़ती है तो कमाल की पड़ती है, तो विंडो की क्वालिटी बड़ी इम्पोर्टेंट है, तो कैसी होती है जो आप लोग इंस्टॉल करते हैं, उन विंडोज की क्वालिटी क्या है?
3: बाटी साहब, बहुत तरीके की विंडोज मिलती है मार्केट के अंदर, बट आपको एज अ कस्टमर कैसे आप पता लगाएंगे भाई विंडो वाकई सही है और वो लंबा चलेंगी और लंबा साथ देंगी? तो उसका सबसे बढ़िया तरीका है कि नेचुरल रिसोर्स कनाडा की वेबसाइट है, आप वहां जाएं, विंडो फोर्स टाइप करें और आपको पता चल जाएगा कि हम लोग सर्टिफाइड हैं एनर्जी स्टार विंडोज हैं जिसकी लाइफ टाइम वारंटी है।
2: जबरदस्त।
3: सो बटी साहब, बहुत सारी कंपनीज हैं जो ग्लास के ऊपर सिर्फ 10 साल की वारंटी देती है, फ्रेम्स पे 25 साल देती है।
2: अच्छा।
3: बट हम हर चीज के ऊपर लाइफ टाइम वारंटी देते हैं।
2: अच्छा, जबरदस्त
3: जी।
2: जनाब नंबर नोट कीजिए 416-206-3200, 416-206-3200। अच्छा, एक तो आजकल जिस तरह की सिचुएशन है, फाइनेंशियल क्राइसिस में सभी लोग हैं, आपने भी स्पेशल ऑफर दी हुई है, कुछ डाउन पेमेंट दे दें उसके बाद इंस्टॉलमेंट्स बना लें, क्या फाइनेंसिंग का भी कोई है मुमकिन कि फाइनेंस करवा सकें लोग?
3: बिल्कुल। तो आप ही के लिसनर हैं जिनका हमने अभी क्लोज करा है एक डील, जिसके अंदर बहुत ही आसान किस्तों में हमने उनकी विंडोज चेंज करी है। हम समझते हैं कि किसी के पास भी 10-15-20 हजार इमीडिएटली निकालने को नहीं होते हैं, सो उसका ख्याल करते हुए हमने एक स्कीम निकाली है जिसके अंदर आपको हार्डली 10-15% पेमेंट डाउन करनी है। फर्ज करिए आपके 10-12 हजार का बिल बनता है, तो आपने सिर्फ और सिर्फ 2,000 या 2,500 डॉलर शुरू में देने हैं। बाकी आप अगर चाहें तो 3-6 महीने बाद पे कर सकते हैं, या फिर डे वन से अगर आप पे करते हैं तो हार्डली भट्टी साहब 125-140 ऐसे किस्त बनती है महीने की आजकल जी, इंस्टॉलमेंट। और आप ये देखेंगे आजकल मोबाइल के प्लान जो है वही $60-60 महीने के हैं।
2: बिल्कुल सही,
3: राइट।
2: हाँ, और वो, तो अब, और वो सारी उम्र भरने पड़ते हैं, ये साल भरना पड़ेगा।
3: जी एग्जैक्टली। सो अगर आप ये भी देखिए कि उसके अंदर आपके सारे घर की विंडोज चेंज हो रही हैं।
2: ठीक।
3: सो ऐसा नहीं, मैं कह रहा हूँ कि 125 आपने एक विंडो का देना, पूरे सारे घर की आपकी मंथली किस्त जो है वो 125 के करीब बनती है।
2: जनाब अभी कॉल करके इन्फॉर्मेशन ले लीजिए, कोट ले लीजिए, आके देखेंगे तमाम चीज आपको बता देंगे। 416-206-3200 आपके नंबर। अच्छा, वारंटी तो आपने बता दी, वारंटी लाइफ टाइम वारंटी है।
3: जी। और एक चीज मैं और ऐड करना चाहूंगा इस पर कि आप ये भी देखिए सर कि अब आगे आने वाले टाइम के अंदर जो रेट्स जो है वो हर चीज के ऊपर जा रहे हैं, तो अभी जो है हमारे पास जो रेट है वो पुराने अभी भी चल रहे हैं।
2: अच्छा।
3: अभी तक कोई नोटिफिकेशन हमारे पास आई नहीं है मई के महीने में, उम्मीद है हमें पूरी, क्योंकि हवा चल पड़ी है इस तरफ, क्योंकि पेट्रोकेमिकल भट्टी साहब हर चीज में यूज होता है, चाहे वो विंडोज हो, राइट। सो हमारी चीजों में भी पेट्रोकेमिकल का यूज है। डेफिनेटली जो आज 12,000 की है, मैं आपको अगले साल नहीं कह रहा हूँ, मैं आने वाले 3 महीने में कह रहा हूँ, वो 14,000 की होनी तय है।
2: बिल्कुल सही है जनाब। कोई इन्फॉर्मेशन चाहिए हो आप इस मौके का फायदा उठा लें, इट्स राइट टाइम। आप 416-206-3200 पे रब्ता कर लीजिए। कुछ और ऐड करना चाहेंगे इस मानो जी?
3: बस मैं ये कहना चाहूंगा सर कि जिन लोगों ने भी ये सर्दियां किसी तरह निकाली हैं और विंडो की हालत खस्ता है और अंदर बिल्कुल मोल्ड दिख रहा है, वेट ना करें। मोल्ड एक बहुत बड़ा रीजन है जिससे घर में बीमारियां फैलती हैं। तो अगर आपकी विंडोज पे काला आ चुकी है या आपकी ग्लास के ऊपर कालापन आ चुका है या विंडो फॉग हो रही है ऊपर से नीचे, आपके घर के अंदर मॉइस्चर घुस चुका है, इवेंचुअली वो आपके ड्राई वॉल को भी खराब करेगा। बिजली के बिल तो आप बता ही चुके हैं सर।
2: वेरी राइट, अभी कॉल कर लीजिए 416-206-3200, 416-206-3200। थैंक यू वेरी मच, बहुत
3: शुक्रिया,
2: इंशाल्लाह अगले हफ्ते।
3: थैंक यू,
2: नंबर नोट कीजिए, अभी कॉल कर लीजिए 416-206-3200, 416-206-3200। आपकी मंथली इंस्टॉलमेंट्स बना देंगे, आसानी से आप पे कर सकते हैं। चलिए जनाब, वक्त हो चला आपको न्यूज क्रिप ले चलने का। 24 घंटे मान्य शाह पाकिस्तान डॉट एफ एम पे सुन सकते हैं, हमारा टेलीविजन चल है टोरंटो 360 TV। रियल सेट के वाले से कोई सर्विस चाहिए टीम भट्टी से रब्ता कीजिए, कॉल तल 647-295-7861। लिए चलेंगे आपको न्यूज की तरफ, जो पेश करें जनाब जुबैर उद्दीन साहब।
4: You're listening to CMR FM 101.3.
1: न्यूज के लिए हमें ताबन दिया है अंजुम कुरैशी साहबा ने।
5: खुदा ना करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
1: न्यूज के लिए ताउन देते हैं आइकॉन इवेंट स्पेस, 6887 डिक्सी रोड मिसागा, डिक्सी डेरी के इंटरसेक्शन, 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 437-425-2500, इट्स 437-425-2500, आइकॉन इवेंट स्पेस। न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट, फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861, 647-295-7861।
6: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम, ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। अमरीकी सदर डोनाल्ड ट्रंप ने खबरदार किया है कि अगर ईरान जौहरी हथियार हासिल करने में कामयाब हो गया तो दुनिया खतरे में पड़ जाएगी, ना ही मशरक वस्ता महफूज रहेगा और ना ही इसराइल बच पाएगा। उनका कहना था कि अमेरिका ने ईरान को बुरी तरह शिकस्त दी है और अब ईरान मशीन गन लगी छोटी कश्तियों तक महदूद होकर रह गया है। उनका कहना था कि ईरानी बंदरगाहों की नाकाबंदी काम कर रही है और ईरान डील करना चाहता है। सदर डोनाल्ड ट्रंप ने दावा किया कि आबनाए हुरमुज दोबारा खोलने के हवाले से अमरीका जनूबी कोरिया और जापान से जबरदस्त मुआहदे कर रहा है। उधर पासदारान इनकलाब ने मुत्तहदा अरब अमारात पर होने वाले हालिया हमलों में अपने मुलव्वस होने की तर्दीद की है। एक बयान में कहा गया है कि ईरान अपनी किसी भी कार्रवाई की जिम्मेदारी कबूल करता है और ये कि मुत्तहदा अरब अमारात की जानिब से किसी भी जवाबी कार्रवाई का भरपूर जवाब दिया जाएगा। दूसरी जानिब मुत्तहदा अरब अमारात की वजारत दिफा ने आज भी कहा है कि वो ईरान की जानिब से दागे गए मिजाइलों और ड्रोन्स को रोकने के लिए काम कर रही है। पासदारा ने इनकलाब ने खबरदार किया है कि आबनाए हुरमुज से गुजरने वाले उन जहाजों के खिलाफ फैसला कुन कार्रवाई की जाएगी जो ईरान के तजवीज करदा रास्ते के अलावा दीगर रास्ते इस्तेमाल कर रहे हैं। उधर ईरानी खबर रसा इदारों के मुताबिक अमरीकी अफवाज ने जिन कश्तियों पर हमला किया वो पासदारा ने इनकलाब से वाबस्ता नहीं थी बल्कि आम शहरियों की कश्तियाँ थी जो सामान और मुसाफिरों को लेकर जा रही थी, जिन पर अमरीकी फौज के हमले में 5 शहरी जाँ बहक हो गए। उधर अमरीकी सेंट्रल कमांड का कहना है कि ईरानी बंदरगाहों की नाकाबंदी के जरिए अब तक 51 बहरी जहाजों का रास्ता तब्दील कराया जा चुका है। अमरीकी वजीर खारजा मार्को रूबियो का कहना है कि अमरीका की जानिब से ईरान के खिलाफ शुरू की गई जंग का जारहाना मरहला मुकम्मल हो चुका है और उन्होंने तेहरान को मुजाकरात की मेज पर वापस लौटने का मशवरा दिया। उनका कहना था कि जंगबंदी जारी है और जंगबंदी के दौरान अमरीकी फौजी कार्रवाई एक दिफाई कार्रवाई है। एक प्रेस ब्रीफिंग में उनका कहना था कि ईरानी हुकूमत ने आबनाए हुरमुज में फंसे हुए जहाजों को मरने के लिए छोड़ दिया है। मार्को रूबियो ने दावा किया कि मुख्तलिफ ममालिक ने अमरीका से अपने परचम बरदार कमर्शल जहाजों को बाहिफाजत वहां से निकालने में मदद की दरख्वास्त की है। उनका कहना था कि अमरीका आबनाए हुरमुज के जरिए जहाजों की आमदरफ्त को यकीनी बनाकर दुनिया पर एहसान कर रहा है, ये उनके जहाज हैं जो फंसे हुए हैं, हमारे नहीं। امریکی وزیر جنگ پیٹ ہیگستھ نے کہا ہے کہ امریکہ لڑائی نہیں چاہتا، تاہم ایران کو معصوم ممالک اور ان کے سامان کی بین الاقوامی نقل و حرکت میں رکاوٹ ڈالنے کی اجازت نہیں دے سکتا۔ پیٹ ہیگستھ کا کہنا تھا کہ پیر کو دو امریکی تجارتی جہاز بحفاظت آبنائے ہرمز سے گزر چکے ہیں، جس سے ظاہر ہوتا ہے کہ راستہ صاف ہے اور ایران شرمندہ ہے۔ ادھر دنیا کی بڑی شپنگ کمپنی مرسک کا کہنا ہے کہ پیر کو اس کے ایک جہاز کو آبنائے ہرمز سے گزرنے کی اجازت سمندر میں ایک قطرے کی طرح ہے۔ اس کا کہنا تھا کہ باقی جہازوں کے لیے جو ابھی تک پھنسے ہوئے ہیں کچھ بھی تبدیل نہیں ہونے والا۔ ادھر ایرانی وزیر خارجہ عباس عراقچی نے کہا ہے کہ آبنائے ہرمز میں حالیہ کشیدگی اور واقعات نے یہ ثابت کر دیا ہے کہ کسی بھی سیاسی بحران کا حل فوجی طاقت کے ذریعے ممکن نہیں ہے۔ ان کا کہنا تھا کہ موجودہ صورتحال میں سفارتکاری ہی واحد راستہ ہے، جبکہ پاکستان کی کوششوں کے باعث ایران اور امریکہ کے درمیان بات چیت میں کچھ پیش رفت دیکھنے میں آ رہی ہے۔ ادھر ایرانی وزیر خارجہ عباس عراقچی آج چین کا دورہ کریں گے، جہاں وہ اپنے چینی ہم منصب سے دو طرفہ تعلقات پر تبادلہ خیال کریں گے۔ ادھر لبنان کی وزارت صحت کے مطابق پیر کے روز جنوبی لبنان پر اسرائیلی حملوں کے نتیجے میں کم از کم 17 افراد ہلاک ہو گئے، اور جمعرات سے اب تک ہلاک ہونے والوں کی مجموعی تعداد 110 ہو چکی ہے۔ سعودی عرب نے خطے کی موجودہ صورتحال میں فریقین سے تحمل کی اپیل کی ہے، جبکہ پاکستان کی ثالثی کی حمایت کا اعلان کیا ہے۔ سعودی عرب کے ولی عہد محمد بن سلمان نے متحدہ عرب امارات کے صدر سے ٹیلیفونک رابطہ کیا اور ایران کی جانب سے بلا جواز حملے کی مذمت کی۔ دوسری جانب وزیر اعظم شہباز شریف نے گزشتہ رات متحدہ عرب امارات میں ہونے والے میزائل اور ڈرون حملوں کی شدید الفاظ میں مذمت کی ہے۔ شہباز شریف کا کہنا تھا کہ پاکستان اس مشکل وقت میں متحدہ عرب امارات کی حکومت اور اماراتی بہن بھائیوں کے ساتھ مضبوطی سے کھڑا ہے۔ ادھر بھارتی ریاست مغربی بنگال میں انتخابی شکست کے بعد ممتا بینرجی نے وزیر اعلیٰ کے عہدے سے مستعفی ہونے سے انکار کر دیا۔ ان کا کہنا تھا کہ میں کرسی سے چمٹی نہیں ہوں، لیکن میں استعفی نہیں دوں گی کیونکہ میں ہاری نہیں ہوں۔ دوسری جانب مغربی بنگال میں انتخابی نتائج آنے کے بعد مختلف علاقوں میں ہنگامے پھوٹ پڑے۔ واضح ہے کہ مغربی بنگال میں بھارتیہ جنتا پارٹی کو بڑی برتری حاصل ہوئی ہے اور وہ 207 نشستیں جیت چکی ہے، جبکہ وزیر اعلیٰ ممتا بینرجی کی جماعت ترمنول کانگریس صرف 80 نشستیں حاصل کر سکی۔ عمران خان کی بہن علیمہ خان نے کہا ہے کہ عمران خان کا علاج شفا انٹرنیشنل ہسپتال میں کروایا جانا چاہیے اور یہ علاج فیملی کی موجودگی میں کروایا جائے۔ راولپنڈی میں اڈیالہ روڈ فیکٹری ناکے پر صحافیوں سے بات کرتے ہوئے انہوں نے کہا کہ عمران خان اور ان کی اہلیہ گزشتہ 7 ماہ سے قید تنہائی میں ہیں، جو تشویشناک صورتحال ہے۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں 10 سینٹ فی لیٹر اضافہ ہو جانے کا امکان ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں، اجازت دیجیے، اللہ حافظ۔
2: ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم خبریں آپ کے لیے زبردین صاحب پیش کر رہے تھے۔ ایرانی فوج نے یو اے ای پر حملے نہیں کیے، کسی بھی کاروائی کا بھرپور جواب دیا جائے گا، یہ پاسداران انقلاب کا کہنا ہے۔ سرکاری خبر رساں ادارہ ہے آئی آر آئی بی، ان کے مطابق پاسداران انقلاب نے متحدہ عرب امارات پر ہونے والے حالی حملوں میں اپنے ملوث ہونے کی تردید کی ہے۔ پاسداران انقلاب کے ایک ترجمان نے بیان کا حوالہ دیتے ہوئے کہا ہے کہ اسلامی جمہوریہ ایران کے مسلح فوج نے گزشتہ چند دنوں کے دوران متحدہ عرب امارات کے خلاف کسی بھی نوعیت کے میزائل یا ڈرون حملے نہیں کیے ہیں۔ ایران اپنی کسی بھی کاروائی کی ذمہ داری قبول کرتا ہے اور یہ کہ متحدہ عرب امارات کی جانب سے کسی بھی جوابی کاروائی کا بھرپور جواب دیا جائے گا۔ یہ بیان ایسے وقت میں آیا ہے جب یو اے ای کی وزارت دفاع نے منگل کے روز یعنی آج ہی صبح میں کہا تھا کہ وہ ایران کی جانب سے داغے گئے میزائلوں اور ڈرونز کو روکنے کے لیے کام کر رہی ہے۔ یو اے ای کا کہنا ہے کہ گزشتہ روز بھی اس نے 15 ایرانی میزائل اور 4 ڈرونز کو ناکارہ بنایا ہے، اور اس کے علاوہ بی بی سی کو اس نے ویریفائی جو ہے اس میں اس کو کوٹ کیا گیا ہے کہ سوموار کے روز ایک حملے کے بعد متحدہ عرب امارات نے فجیرہ کی بندرگاہ پر لگنے والی آگ کی 2 ویڈیوز کا جائزہ لیا ہے۔ ایران کا کہنا ہے کہ حالیہ دنوں میں ہونے والے یا کسی دوسرے حملے کا وہ ذمہ دار نہیں، تو پھر کون حملے کر رہا ہے؟ یہ ایک بڑا عجیب سی صورتحال ہے۔ اگر اس میں فیک بہت سی چیزیں ہوتی ہیں، فیک جو ہیں ویڈیوز بھی آ جاتی ہیں، لیکن یو ای مسلسل اس بات پہ اصرار کر رہا ہے، اور اسرائیل کے ساتھ اس کا معاہدہ بھی ہے، انہوں نے ان کو ڈیفینس سسٹم بھی مہیا کیا ہے، اور اسرائیل اور کا یہ یقیناً دباؤ ہوگا یو اے پہ کہ وہ ایران پر جو ہے وہ جوابی اس کا کوئی جواب دے، لیکن ایسی صورتحال میں خطے میں صورتحال بہت زیادہ بگڑ سکتی ہے۔ اگر ایران نے ایسا نہیں کیا تو اس کی کلیریفیکیشن کے حوالے سے ان کو کچھ چیزیں جو ہیں وہ ثبوت کے طور پر ضرور پیش کرنی چاہیے تاکہ معاملہ جو ہے آگے نہ بڑھے. 4165930003 ریڈیو پاکستان ٹورنٹو سی ایم آر 101.3 ایف ایم میں آپ کو ہوسٹ دوست ارشد بھٹی ہوں.
7: اپنے خوش کے لمحات کو یادگار بنائیں. آئیکون ایونٹ سپیس میں شادی، مہندی، ریسپشن، برتھ ڈے پارٹیز، کارپوریٹ ایونٹس، غزل اور قوالی نائٹس یا کسی بھی تقریب کے لیے تین خوبصورت اور شاندار ہالز ہیں جہاں 1200 تک گیسٹس کی بھرپور مہمان نوازی کر سکتے ہیں. تمام حلال ڈشز پاکستانی شیف کی نگرانی میں روایتی ذائقوں کے ساتھ تیار کی جاتی ہیں. ان ہاؤس سٹیجنگ، آڈیو ویژول سسٹم، 10 پروجیکٹر سکرینز، مکمل ٹیکنیکل سپورٹ کے ساتھ. بہت ہی کنوینئنٹ لوکیشن 6887 ڈکسی روڈ میں سساگا، ایمپل پارکنگ اور کلوز ٹو ہائی ویز. فار مور انفارمیشن اینڈ بکنگ کال مسٹر عالم 4374252500 اور برمپٹن میں کوئنز مینر ایونٹ سینٹر 2 آکشن لین برمپٹن. فار مور انفارمیشن کال 4168143600 کوئنز مینر ایونٹ سینٹر. کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو، لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنانشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنی سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل، انڈسٹریل، پرائیویٹ، یا آپ کو چاہیے اکویٹی لائن آف لون، پرسنل لون یا بزنس لون، 100% گارنٹیڈ اپروول. کال شیراز حسین 6472714147. لوگ تو مارٹگیج کا وعدہ کرتے ہیں لیکن ہم آپ سے کیا ہوا وعدہ پورا کرتے ہیں. کال شیراز حسین 6472714147. اب پرنٹنگ کروائیں سب سے بہترین ریٹس پر. صرف $229 میں حاصل کریں 2 رول اپ بینرز اور صرف $399 میں 10,000 ہاف پیج فلائرز. چاہیے برانڈنگ کا مکمل حل تو لے آئیں کسٹم ٹینٹ کنوپی صرف $899 میں، اور بزنس کی زبردست پروموشن کے لیے 10,000 ڈور ہینگر صرف $999 میں. موقع ہاتھ سے نہ جانے دیں، ابھی کال کریں 4167106777. اٹس 4167106777. SSR Auto Service, 921 Ape Avenue, Southeast Corner of Pape and Martimore. ہر قسم کی گاڑیوں کی جرنل اور الیکٹریکل ریپیئر کے لیے تشریف لائیے. آئل چینج، ٹائر چینج، لائٹ ریپیئر، بریکس، سسپینشن، مفلر سروس، انجن سروسز، اس کے علاوہ سیفٹی انسپیکشن، 3D لیزر الائنمنٹ کے ساتھ ساتھ نیو اور یوز ٹائرز بھی اویلیبل ہیں. ڈرائیو تھرو مینٹیننس اور نماز کی سہولت بھی. میاں اشرف صاحب یا نبیل اشرف صاحب سے رابطہ کیجیے 4164668782. 4164668782. ٹورنٹو میں 23 سال سے 24/7 کھلنے والی واحد شاپ ایس ایس آر آٹو سروس، 921 پیپ ایونیو. باربیکیو ٹونائٹ کی دوسری لوکیشن 5165 ڈکسی روڈ، ڈکسی اور ایمکو کا انٹرسیکشن مسیساگا میں. 200 سے زائد لوگوں کی گنجائش، بڑی پارٹیز بھی آپ ارینج کر سکتے ہیں. باربیکیو آئٹمز، بہاری کباب، سیخ کباب، کڑاہی، بریانی، تازہ نان اور بے شمار ڈشز. ذائقہ وہی اور خوبصورت سیکنڈ لوکیشن. پارٹیز کی بکنگ یا معلومات کے لیے کال کیجیے 9052829868. باربیکیو ٹونائٹ کی سیکنڈ لوکیشن 5165 ڈکسی روڈ، ڈکسی اور ایمکو کا انٹرسیکشن مسیساگا میں. 9052829868.